0: दर्ता गराएर आउनु परिरहेको छ।
1: बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गर्न र प्रभावकारी नियमनका लागि भन्दै स्थापना गरिएको सहकारी नियमन प्राधिकरणमा सरकारको नियन्त्रण झन कसिलो बन्दै गएको छ। सरकारी ऐनले प्राधिकरणलाई स्वायत्त स्वशासित र संगठित संस्थाको रूपमा परिभाषित गरेको छ, तर सरकारका पछिल्ला कानूनी संशोधनहरूले स्वायत्तताको मान्यता विपरीत प्राधिकरणलाई मन्त्रालयको विभाग वा शाखाको रूपमा नियन्त्रण बढ़ाउँदै लगेको भन्दै आलोचना बढ़न थालेको छ। हालै सरकारले अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गर्दै प्राधिकरणको संरचना तथा अधिकारमा परिवर्तन गरेको छ। सहकारी नियमन प्राधिकरण स्वायत्तता होइन सरकारी नियन्त्रण शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो यो।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर स्टार्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। उपल्लो मुस्ताङको लमङथाङ गाउँपालिकामा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वको लमानथाङ दरबारको सुरक्षा एउटा भोटे कुकुरले गर्ने गरेको छ। विगतमा नेपाली सैनिकहरूको सुरक्षामा रहेको दरबारमा अहिले सुनसान भए पनि भोटे कुकुर र स्थानीयको संरक्षणमा रहेको छ। ढुङ्गा र माटोबाट निर्मित दरबारभित्र पनि सुनसान छ। दरबारको अवलोकन गर्न आउने पर्यटकलाई दरबार नजिकै पुग्दा तर्साउने गरेको भोटे कुकुर दरबार भित्र र बाहिर गरी दुईवटा रहेका छन्।
3: इजरायलको दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजाने भएको छ। इजरायलले नेपालका लागि छुट्याएको कोटा अनुसार नयाँ श्रमिक भर्नाको सूचना सार्वजनिक गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
2: लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यले नभएका 6 जिल्ला सहित 7 स्थानबाट सवारी दर्ता किताब नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चित सहितको तस्वीर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्वीर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने आम बुझाइ छ।
2: गत 1 मेदेखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी का कारण नेपाली चिया निकासीमा 2 साता यता अवरोध जारी छ, जसकारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ।
3: कंग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढ़ाएका छन्। संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ।
2: बागलुङको बडीगाड़ गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षण अहिले सिलिण्डरमा भरेर चूलोमा बाल्न थालिएको हो।
3: अब शेयर बजार गत साताको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक अन्तिम मा स्थिर बनेको छ। शुक्रबार 2726.98 बिन्दुदेखि खुलेको नेप्से यो दिन 2744 बिन्दुसम्म पुगेको थियो भने 2724.88 बिन्दुसम्म झरेको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। पुटिनले 19 र 20 मेमा चीनको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चीनिया समकक्षी शी जिनफिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिनले चीनिया प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ।
4: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत शनिबार कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकामाथि शानदार जीत निकालेको छ। नेपालले 9 विकेटको प्रभावशाली जीत दर्ता गरेको हो। यता भारतमा यही मे 25 हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक नवीन नेउपानेले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गर्नुभएको हो।
3: अब कला र मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको 21 साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेद्वार उत्तम केसी नेतृत्वको टीमले कलाकारको हक हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
4: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्रीमा दुई तिहाईको दम्भ हो कि जस्तो देख्दैछौ शीर्षकमा नेपाली कंग्रेसका सचेतक निष्कल राईसँगको संवाद छापिएको छ। संवादका मुख्य बुदाहरू यस्ता छन्। सदनप्रतिको जवाफदेहिता र दायित्व सरकार आफैले पनि मनन गर्नुपर्छ। यो नैतिक चेत विकास भयो भने धेरै विषय आफै मिल्दै जान्छन्। सभामुख अस्तिसम्म एउटा दलको सांसद हुनुहुन्थ्यो तर सभामुख नै भइसकेपछि उहाँ दलभन्दा माथि उठ्नुपर्छ। प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति, त्यस्तो सोच वा दुई तिहाईको दम्भ विकास भएको हो कि जस्तो देख्छौ। सदनमा यति सुविधाजनक अवस्था हुँदा पनि प्रधानमन्त्रीले अध्यादेश मार्फत राज्य सञ्चालनको प्रयत्न गरिरहनु भएको छ। कतै उहाँमा सदनलाई उपेक्षा गर्ने र निरंकुश बन्ने सोच विकास भएको त होइन। संसदलाई उपेक्षा गर्नु, संसदमा उठेका प्रश्नको जवाफै नदिनु, संसदबाट भाग्ने काम गर्नु र संसदलाई छल्ने काम गर्नु भनेको संसदप्रतिकै उदासीनता हो र यसले निरंकुशतालाई नै अगाडि बढ़ाउने हो।
3: युवा जीवन शैलीमा एआई शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा डाक्टर नम्रता पाण्डे लेख्नुहुन्छ। एआई केवल एउटा प्रविधि मात्र नभएर एउटा नयाँ युगको शुरूआत पनि हो। यसले हाम्रो जीवनशैलीलाई सहज र उन्नत बनाएको छ तर यसको अनियन्त्रित प्रयोगले पारिवारिक स्नेह एवं मानसिक शान्तिलाई भने जोखिममा पार्न हुँदैन।
4: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 रुपी प्रति केजी, ₹1975 प्रति बोरा, चीनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसले नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
7: असार पहिलो हप्तादेखि।
6: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-612।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: भर लैजाने जाजरकोट भूकम्पपछिको पुनर्निर्माणका लागि सरोकारवाला बीच सकारात्मक संवाद।
2: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द। अमेरिका इरान शान्तिवार्ता पहलका लागि पाकिस्तानका विदेश मन्त्री तेहरानमा। हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपेली देशहरू छलफलमा।
1: र आईसीसी विश्वकप लीग दुईमा अमेरिकामाथि नेपालको शानदार जीत। गोलकिपर अञ्जिला तुम्बापोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा। काभा महिला च्याम्पियनशीपमा छ नयाँ खेलाडी।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहको पुनर्संरचनाको लागि सरकारले थालेको तयारीको प्रसंग।
2: सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा 6 महिना अगाडि मात्रै स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा 1 वर्ष अगाडि स्थानीय तहको संख्या, सीमाना र वड़ाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी 1 वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 वटा स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयहरूसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्रै संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी समेत गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको संख्या, सीमाना र वड़ाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि छ।
1: यसैबीच सुधारको अन्तर्गत सरकारले पछिल्लो समयमा सार्वजनिक गरेको शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने अपेक्षा सरोकारवाला निकायले गरेका छन्। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ। अधिक तरलता र बढ़दो निष्क्रिय कर्जाको दबावमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। अधिक तरलता रहे पनि माग बढ़न नसकेको भन्दै अब नयाँ सरकारले आर्थिक एवं शासकीय सुधारका कामहरू थालेकाले अर्थतन्त्र चलायमान हुने विश्वास राष्ट्र बैंकले पनि गरेको छ। मौद्रिक नीतिलाई भने राष्ट्र बैंकले लचिलो छोडेको छ। न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालू आर्थिक वर्ष शुरूबाट लिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ। यसका लागि राष्ट्र बैंकले विदेशी विनिमय संचित र मुद्रास्फीति बैंकको लक्ष्य अनुरूप नै रहने प्रक्षेपणलाई आधार बनाएको छ। केन्द्रीय बैंकले ब्याजदरमा करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थामा पनि कुनै फेरबदल गरेको छैन। चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसका समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने पनि राष्ट्र बैंकको भनाइ। यसैबीच पूर्वाधार निर्माण तथा विकास आयोजनासँग जोड़िएका अदालती मुद्दाको निरूपणमा हुने ढिलाइका कारण देशका धेरै विकास आयोजना प्रभावित भएको भन्दै यसको लागि सरकारलाई 10 बुँदे मुख्य सुझाव प्रस्ताव गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले मूलत नीतिगत, कानूनी तथा संस्थागत सुधार गर्नुपर्ने उल्लेख गरेको हो। पहिलो सुझावमा अदालतको अन्तरिम आदेश वा अल्पकालीन आदेशको सम्बन्धमा छ। यस्ता आदेश जारी भए पनि रित निवेदनको अन्तिम किनारा लाग्न वर्षौं लाग्ने गरेको छ। यसलाई सुधार गर्न सर्वोच्च, उच्च र जिल्ला अदालत नियमावलीमा संशोधन गर्नुपर्ने भनिएको छ, जसमा अन्तरिम आदेश वा अल्पकालीन अन्तरिम आदेश जारी भएको महिनाभित्रै अन्तिम आदेश आउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले अन्तिम आदेश दिएको र 2 महिनाभित्रै अन्तिम आदेश हुनेछ र ढिलाइ हुने छैन यसको लागि अन्तरिम आदेश जारी भएको मुद्दाको निरन्तर अनुगमन र सुपर्यवेक्षण गर्ने व्यवस्था हुनुपर्ने, अन्तरिम आदेश बाट अर्को पक्षलाई क्षति पुगेको अवस्थामा प्रचलित कानून बमोजिम क्षतिपूर्ति बिहोर्ने व्यवस्था गर्ने र वैकल्पिक उपचारको व्यवस्थाको प्रयोग बारेमा पनि सुझाव दिइएको छ।
2: कांग्रेसमा पटक पटक देखिँदै आएको क्रियाशील सदस्यता विवादपूर्ण चर्किएको छ। संस्थापन पक्षले सदस्यता अध्यावधिको अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अध्यावधिक नगर्न आह्वान गरेको छ। तर संस्थापन पक्षले सदस्यता अध्यावधिक नगरेर महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट समेत पारेको छ र सदस्यता अध्यावधिक गर्ने समय आगामी जेठ 21 थपिएको छ। वैशाख मसान्तसम्म सदस्यता अध्यावधिक गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन। यसअघि क्रियाशील सदस्यताको विषय नटुङ्गिएकै कारण गत पुसमा निर्धारण गरिएको 15 महाधिवेशन हुन सकेको थिएन। नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्ष विनय तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्य समितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी 16 र 19 असोजमा 15 महाधिवेशनको मिति तोकिएको छ र महाधिवेशनको पहिलो चरण अन्तर्गत सदस्यता अध्यावधिको काम अघि बढ़ाइएको हो। सभापति थापाले काठमाडौँ महानगरपालिका 30 आफ्नो सदस्यता अध्यावधि गर्दै गत 1 वैशाखमा अभियान शुरू गर्नुभएको थियो। क्रियाशील सदस्यता अध्यावधि र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा नाम दिएको छ। संगठनलाई व्यवस्थित सुदृढ र अध्यावधि बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेसले बताएको छ। यता एमाले केन्द्रीय सचिवालयको बैठक 2 दिन पर सारेको छ। शनिबार बोलाइएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आज मदन आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्लामा जाने कार्यक्रम रहेकाले 2 दिन पर सारिएको एमाले जनाएको छ। पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यका बाहिर जानु परेकाले बैठक सारिएको नेताहरूले बताएका छन्।
1: जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुनर्निर्माणका लागि सरोकारवाला बीच सम्वाद शुरू भएको छ। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प प्रभावित अझै पनि घरबार विहीन अवस्थामा छन्। 2079 कार्तिक 17 राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुनर्निर्माणको काम शुरू भए पनि अधिकांश स्थानमा पुनर्निर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुनर्निर्माण हुन बाँकी छ। विस्तृत क्षतिको आकलन, प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान वितरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पनि पुनर्निर्माणको काम सुस्त भएको र त्यसलाई अगाडि बढ़ाउनको लागि सरोकारवाला निकायको बीचमा निरन्तर सम्वाद चलिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: राजोड केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नै हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ हो। अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोट सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़क सुरक्षाका लागि ल्याउन लागेको ऐनमा गर्न खोजिएको व्यवस्था
5: यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
1: किमाथाङकामा पहिलो पटक ट्राक्टर पुग्दा स्थानीयले मनाए उत्सव, गुच्ची च्याउले मूल्य पाएन, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अस्पतालमै छैनन् स्तनपान कक्ष शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। काठमाडौँका ठूला अस्पताल वीर टिचिङ पाटनमा मात्र होइन, बालबालिकाको मात्र विशिष्टकृत कान्ति बाल अस्पतालमै स्तनपान कक्ष छैन। सिंहदरबारका अधिकांश मन्त्रालयदेखि बस पार्क र विमानस्थल जस्ता भीड़भाड़ हुने सार्वजनिक स्थानमा पनि अवस्था उही छ। त्यस्तै बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी शीर्षकमा पनि अर्को खबर छ भने, आफ्नो इन्जन मर्मतका नाममा थन्काएर भाड़ाको इन्जन चलाउँदा निगमलाई करोड़ौं घाटा शीर्षकमा पवन तिम सिन्हाले खबर लेख्नु भएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको न्यारोबडी एयरवर्क्स A320 जहाजमा जडान हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाड़ाको इन्जन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ। एकातिर आफ्नो इन्जन मर्मतका नाममा खर्च गरिरहनु पर्ने र अर्कातिर भाड़ाको इन्जनका लागि पनि खर्च बेहोर्नु पर्ने दोहोरो आर्थिक भारले निगमलाई करोड़ौं घाटा भएको हो। त्यस्तै सरकारको स्वीकृत बिना 35 परियोजनामा प्राधिकरणको 56 अर्ब शेयर लगानी शीर्षकमा भित्री पृष्ठमा खबर छ भने, 8 महिना पुग्ने चिनीको मजदात शीर्षकमा खबर प्रकाशित छ। मा 8 महिनाको माग धान्ने चिनी मौजात रहेको देखिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संकलन गरेको तथ्याङ्कले सरकारी संस्थान तथा निजी क्षेत्रसँग रहेको चिनीले 8 महिनाको माग धान्न सक्ने देखिएको छ। त्यस्तै वैशाखमा 3.5 अर्बको वैदेशिक लगानी प्रतिबद्धता शीर्षकमा खबर प्रकाश छ। भित्री पृष्ठमा अर्को खबर, 100 रूपैयाँ भन्सार सीमाबारे सर्वोच्चको आदेश, प्रत्येक व्यक्तिलाई मानवीय र सम्मानजनक व्यवहार गर्नु भन्ने आदेश सहितको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। खोलानाला, नदी र सड़क किनाराका मात्र नभई मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गरेर दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको छ। अनामनगरतर्फको सड़क निर्माण गर्दा दरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिश गरेको 3 दशक भन्दा बढ़ी समय बितिसक्दा समेत उक्त प्रतिवेदन कार्यान्वयन हुन नसकेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ भने अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकिलिँदै गरेको बारेमा कृष्णा प्रसाई र सजना बरालले लेख्नु भएको खबर छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरिसकि राष्ट्रसंघले गरेको निर्णय परसार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको हो। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छ। कलिला 2 भाइलाई घर स्कूल गराउनुपर्ने जिम्मेवारीमा बाँधिनु भएकी आयुष्मा चोपाङ 6 पढ्न नजिक स्कूल नभएकाले कक्षा दोहोर्याउन बाध्य भएको उल्लेख गरिएको छ। भित्रीपन्नामा कांग्रेसमा 60-40 भागबन्दा गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प भएको बारेमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। सामान्य अवस्थामा पूर्वको काकट भिट्टा नाकाबाट दिनको 2-3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो तर 18 वैशाख यता निर्यात प्रक्रिया अवरूद्ध भएको छ। यसपालि थप 20 मेगावाट बिजुली बंगलादेश जाला शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ भने मूल्य नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्ची च्याउ शीर्षकमा बसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर छ। पहिले सुकेको गुच्ची च्याउलाई प्रति किलो 43,000 रूपियाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रति किलो 9-13,000 रूपियाँ मात्र दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित देखिएका छन्। किमाथाङकामा ट्रयाक्टर पुग्दा स्थानीयले उत्सव मनाएको बारेमा दिपेन्द्र साक्यले संखुवा सभाबाट लेख्नु भएको छ। जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमा नजिक किमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिणी कोशी राजमार्ग अन्तर्गत मोरङको जोगबनीदेखि किमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण भएको उल्लेख गरिएको छ। इजरायलले थप 2300 केयर गिभर लैजाने बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्र बेताबोधमा सहायक श्रमिक केयर गिभरका रूपमा थप 2300 नेपाली लैजानेछ। पहिले लकी ड्रमा नपरेका 1145 जनालाई छनौट प्रक्रियामा पुनः अवसर दिइने पनि उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ। कछुवा गतिमा राष्ट्रिय गौरवका आयोजना शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको हो भने अर्को खबर छापिएको छ। 78 वर्षको उमेरमा रिउसराले पाइन नागरिकता शीर्षकमा जीवन सेजुवालले यो मुगुबाट लेख्नु भएको खबर रहेको छ। त्यसै गरी अर्को खबर मौद्रिक नीतिको तेस्रो समीक्षा पश्चिम एशिया तनावका बीच मूल्य वृद्धि दर सीमाभित्र रहने प्रक्षेपण भएको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन् अनि नयाँ पत्रिका दैनिकमा लहानको प्रादेशिक अस्पतालमा अध्यक्ष र तत्कालीन मेसुको चाला शिलामा नाम लेखाउन सिटी स्क्यान उद्घाटन भोलिपल्टै बन्द शीर्षकमा पनि यो खबर मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेको छ। यो निर्णयले युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा शुरू भएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिका स्थित 4,000 भन्दा बढ़ी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम अवस्थामा स्थगित गरेको जनाइएको हो। यो निर्णय विशेष गरी दोस्रो ब्रिगेड लड़ाकु टोलीसँग सम्बन्धित रहेको पनि बताइएको छ। युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरान बीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुग्नु भएको छ। पाकिस्तानले क्षेत्रीय शान्ति प्रवर्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा इरान पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका आन्तरिक मामिला मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ र युरोपेली देशहरूसँग हर्मुज हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू इरानसँग छलफलमा जुटेका छन्। सरकारी टेलिभिजनका अनुसार विशेष गरी चीन जापान र पाकिस्तान लगायतका पूर्वी एसियाका देशहरूका जहाजहरू पार भएपछि नौसेनासँग वार्ता शुरू भएको छ। फेब्रुअरी 28 अमेरिका र इजरायलसँग युद्ध शुरू भएता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ।
1: साझा खबरमा अब खेल खबर। तीन खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तिलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग दुईको घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जित निकालेको छ। हिजो त्रिवी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जित निकालेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 195 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमाएको थियो। अमेरिका विरूद्धको प्रदर्शनबाट खुशी भएको खेलाड़ी भुर्तेलले बताउनुभयो, आसिफसँग राम्रो समझदारी भयो, ओमानसँग मैले एउटा गल्ती गरेको थिएँ भनेर उहाँले खेलपछि पत्रकारसँग भन्नुभएको छ। गोलकिपर अंजिता तुम्बा पोसुब्बाको कप्तानीमा 7 महिला च्याम्पियनशीप 2026 खेल्ने नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ। हिजो अखिल नेपाल फुटबल संघ इन्फाले भारतमा आई लीग खेलिरहेका

0: प्रतिस्पर्धा गर्नेछन्।
1: सड़क ऐनमा परिमार्जनका लागि भइरहेको छलफल र दुर्घटना न्यूनीकरणको योजना कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्।

0: एकमात्र डीटी सेवा डिस्कोम डेसो खुशीको कनेक्शन।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घरमा एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरमा अब सड़क सुरक्षाका कुरा। बढ़दै गएको दुर्घटना कम गर्नका लागि सरकारले सड़क ऐन संशोधनको तयारी गरेको छ। यसका लागि भएका संवाद, परिकल्पना र ऐनपछि देखिने प्रभावका बारेमा हामीले संसदको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग कुराकानी गरेका छौं।
6: पहिले उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ, होइन? यो अन्तिम चरणमै छ।
5: कस्तो छ व्यवस्था ऐनमा, के के ल्याउनु
6: खोज्छ? अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौँ, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम निस्नेकोलाई चाहिँ कड़ा भन्दा कड़ा कार्यवाही हुने हिसाबले, र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो।
5: यसले के गर्छ?
6: आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्। सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ। त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ। र त्यो भएपछि एउटा सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको।
5: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
6: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ। अब परिषद आफैले सबै काम गर्ने होइन, ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ। सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तरीय हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चालक अनुमति प्राप्त गर्ने परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ, र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त। सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको

0: हामीले परिकल्पना गरिराखेका छौँ।
1: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
0: मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले, सम्माननीय प्रधानमन्त्रीजी बालेन्द्र शाह भए पनि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त। होइन, मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौं भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त।
1: पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: विमानकामा ट्र्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव। गुची च्याउले मूल्य पाएन। अति कम विकसित मुलुकबाट स्तर उन्नतिको समय धकेलिँदै शासकीय सुधारले अर्थतन्त्र चलायमान हुने संकेत।
1: भाडाको इन्जिन चलाउँदा नेपाल वायु सेवा निगमलाई करोड़ौं घाटा। कांग्रेसमा 60-40 को भागबन्दा गर्न देवबार कोरलाको माग। एमालेको सचिवालय बैठक भोलि। कार्य विभाजन र चुनावी समीक्षा एजेण्डा।
2: भारतको अवरोधले 2 सातादेखि चिया निकासी ठप्प। इजरायलले थप 2300 केयर गिभर लैजाने। जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि सरकारवाला बीच सकारात्मक छलफल।
1: पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना अन्तिम समयमा रद्द। अमेरिका इरान शान्ति वार्ता पहलका लागि पाकिस्तानी मन्त्री तेहरानमा। हर्मुज जलमार्ग खुलाउने विषयमा युरोपली देशहरू छलफलमा।
2: र आईसीसी विश्वकप लीग 2 अमेरिकामाथि नेपालको शानदार जीत। गोलकिपर अन्जिला तुम्बा पोको कप्तानीमा साफ खेल्ने टीमको घोषणा। काबा महिला च्याम्पियनशीपमा 6 नयाँ खेलाड़ी।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा बढ़दै गरेको महँगी, जसका कारण नागरिकले खानेकुरा किनेर खान नसक्ने अवस्था आएकोतर्फ पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा खुल्ला क्षेत्र देखाइएको छ जहाँ केही व्यक्तिहरू छन्, दुईजना एकातर्फ र एकजना बालक जस्ता देखिने व्यक्ति अर्कोतर्फ छन्, र ती दुईजना मध्ये एकजनाको हातमा पत्रिका छ। महँगी दर बढ़ेको बढ़े शीर्ष

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

एल्युमिनियम कोटेड सादा तथा रंगीन जस्ता पाता खुला जीवरा कलर अरु भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने।

0: नेपालकै क्युआरमा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: कमिङ अप नेक्स्ट, कान्तिपुर डायरी।

सड़कीय सुधार र सुशासनका लागि बालन सरकारको प्रशंसा भइरहँदा कार्यशैलीप्रति भने आलोचना राज्यका अन्य निकायसँग कार्यपालिकाको टकराव उत्पन्न हुने जोखिम बढ्दै अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै स्तरोन्नतिका लागि राष्ट्रसंघले दिएको समय सीमा पर सार्न औपचारिक पत्र पछाइँदै भारतको अवरोधले दुई सातादेखि चिया निकासी ठप्प सरकारले सहजीकरण नगरेकोमा किसानको गुनासो ट्रम्प लगत्तै रूसी राष्ट्रपति पुटिन पनि चीन भ्रमणमा जाँदै पर्सीदेखि हुने भ्रमणमा दुई मुलुकबीचको रणनीतिक सहयोग सुदृढ बनाउन छलफल केन्द्रित हुने क्रेमलिनको भनाई र विश्वकप लीग टूमा अमेरिकामाथि नेपालको 9 विकेटको जित कुशल भुर्तेलको शतकीय योगदान

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्चहरू लागू हुनेछ।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार। अब विस्तारमा,
3: सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका चार महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक एक जेठमा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। त्यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टा इजलासले कर्मचारी ट्रेड युनियन खारेज र विश्वविद्यालयमा विद्यार्थी संगठन र प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। यस्तै 25 वैशाखमा सुकुमवासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मेचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरे यता उल्लेखित चार आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत वैशाख 24 गते प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतका आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउँदैन। स्थल नाकाबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउँदा भन्सार तिर्नुपर्ने व्यवस्था पहिले नै भए पनि कार्यान्वयनमा भने रहेको थिएन। तर गत 19 सहितमा अर्थमन्त्री सोनी मुवागलेको संयोजकत्वमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकबाट निर्णय गरी सो व्यवस्थालाई कड़ाईका साथ लागू गरिएको हो। सरकारको कदम विरूद्ध अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले गत वैशाख 14 रिट दायर गरेका थिए। त्यसमा सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायका नाममा जारी अन्तरिम आदेशमा भनिएको छ, संविधानको धारा 16 सम्मानपूर्वक बाँच्न पाउने हकको प्रतिकूल नहुने गरी प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्नु।
2: मन्त्रीपरिषदको पहिलो बैठकमै शासकीय सुधारका 100 कार्यसूची स्वीकृत गरी कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहको उत्साहलाई प्रशंसा गरेकै कतिपयले पछिल्लो समय उनकै कार्यशैलीलाई लिएर प्रश्न उठाउन थालेका छन्। शाह नेतृत्वको सरकारले फास्ट ट्र्याकमा नतिजा निकाल्न खोज्दा प्रचलित कानून र सरोकारवाला निकायसँगको समन्वयमा उदासीन बन्दा कार्य सम्पादनमा चुनौती देखिएको कतिपयको विश्लेषण छ। राज्यका निकायले विधि र प्रक्रिया खोज्दा कार्यपालिका र अन्य निकायबीच टकरावको स्थिति देखा पर्ने जोखिम बढ़ेको देखिन्छ।
4: दुई तिहाई बहुमतको नेतृत्व गर्दै गत चैत 13 गते मुलुकको 43 प्रधानमन्त्रीका रूपमा नियुक्त भए यता उनले गरेका अधिकांश काम र भावी योजनाले आम नागरिकलाई आशातीत बनाइरहेको छ। 36 वर्षकै उमेरमा देशको नेतृत्व सम्हालेका शाहले सुशासन र डिजिटल नेपालका रूपमा मुलुकलाई अगाडि बढ़ाउन खोजिरहेका छन्। प्रशासनिक र नीतिगत सुधारका लागि उनले अघि सारेका कतिपय कामहरू शुरू पनि भइसकेका छन्। राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्र जस्ता सेवा हुलाक मार्फत घरमै पुर्याउने व्यवस्था शुरू भएको छ भने मन्त्रालयको संख्या घटाएर प्रशासनिक संयन्त्र चुस्त बनाउने प्रयास पनि थालिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोगले काम पनि अघि बढ़ाइसकेको छ। तर फास्ट ट्र्याकमा नतिजा निकाल्ने सरकारको शैलीले कानूनी प्रक्रिया र सरोकारवाला निकायसँगको समन्वय कमजोर बनाएको आरोप पनि शुरू भइसकेको छ। प्रशासनविद डा दामोदर रेग्मी विगतका कमजोरीबाट पाठ सिक्दै सरकारको सुशासनको यात्रामा कर्मचारी तन्त्रले यस पटक अवरोध नगर्ने विश्वास गर्छन्। उनी भन्छन्,
5: अहिले यो एक दुई महिनाको अवधिमा कर्मचारी तन्त्रमा पनि नयाँ सरकार आएको छ, नयाँ सरकारको तालसँग हामी पनि समाहित हुँदै जानुपर्छ भन्ने सकारात्मक सन्देश पुरा भएको छ। त्यसमा मलाई लाग्छ एका ठाउँमा नयाँ काम गर्दा एका ठाउँमा बेमेल हुनु, ताल नमिल्नु त्यो सम्भावना हुनसक्छ। तर अब यी दुईटै पक्ष मिलेर जानुको विकल्प छैन। मलाई लाग्छ यो दुईटै पक्ष राजनीतिक पक्ष र प्रशासनिक पक्ष दुईटै मिलेर जाने वातावरणको सृजना भएको छ अहिले।
4: तर सरकारका कतिपय निर्णयमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि कार्यपालिका र न्यायपालिका बीच टकरावको अवस्था देखिन थालेको विश्लेषण पनि हुन थालेका छन्। सुशासनविद काशीराज दाहाल ब्युरोक्रेसीबाट हुँदै आएको राजनैतिक हस्तक्षेप अन्त्यका लागि भन्दै राजनैतिक दलका ट्रेड युनियन र विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि अदालतको पछिल्लो आदेशलाई लिएर त्यस्तो आशंका पैदा भएको तर्क गर्छन्। उनी भन्छन्,
6: सरकारले प्रधान न्यायाधीशको चयनमा जुन किसिमको सिफारिस गरेका छ त्योभन्दा केही व्यक्तिहरू अगाडि बसिरहेको क्रममा रहे तापनि त्यो छुटेको कारणले अहिले समाजमा के किसिमको चाहिँ एउटा आकलन गर्न लागेको छ भने कतै त्यो आग्रह पूर्वाग्रहले पो यो आदेश भइरहेको हो कि भन्ने प्रश्न पनि उठिराखेका छ।
4: राजनीतिक दलका ट्रेड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयदेखि अवैध संरचना हटाउने अभियानसम्मका विषय अहिले अदालतमा पुगेका छन्। कतिपयले यसलाई विधि र प्रक्रियामाथिको प्रश्नका रूपमा हेरेका छन् भने सरकार समर्थकहरूले भने परम्परागत संयन्त्रको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। सुशासनविद काशीराज दाहाल सरकारलाई संवैधानिक र प्रशासनिक निकायसँग प्रभावकारी समन्वय गर्दै सरकारले पनि आवश्यक कानूनी जटिलता फुकाउँदै कानून सम्मत नै काम गर्नुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्,
6: सरकारले कुन कुन कानून चाहिँ बाधक छन् हाम्रो यो कार्य नीति यो कार्य योजना शासकीय सुधारको जुन हामीले चाहिँ उद्घोष गरेका छौँ त्यसमा कुन कुन कानून बाधक छन् भन्ने कुरालाई पहिले त्यो कानून मिलाउने, कानून मिलाइसकेपछि त्यसलाई कार्यान्वयन गर्न सकियो भने कुनै पनि निकायले त्यसलाई अवरोध गर्न सक्दैन जस्तो न्यायपालिकाको जाँचमा प्रश्न उठ्यो।
4: समन्वय र सहकार्यको सुझाव आइरहँदा प्रधानमन्त्री शाह भने दोहोरो संवादलाई भन्दा सामाजिक सञ्जाल मार्फत नै आफ्ना भनाई राख्ने पुरानै प्रवृत्तिमा रमाएको भन्दै आलोचना भइरहेका छन्। संसद र औपचारिक पत्रकार सम्मेलन भन्दा फेसबुकलाई प्राथमिकता दिएको भन्दै कतिपयले प्रधानमन्त्रीको कूटनीतिक र राजनैतिक क्षमतामाथि प्रश्न उठाउन थालेका छन्। पार्टीभित्रै पनि सरकारको निर्णय प्रक्रियामा मन्त्री र दलका नेताहरूभन्दा पनि कोर टीम हावी भएको भन्ने असन्तुष्टि सुनिन थालेको छ। प्रधानमन्त्री दलमा मात्र नभएर संसदसँग पनि उत्तिकै उत्तरदायी हुनुपर्ने भन्दै पछिल्लो समय संसदमा प्रधानमन्त्री खोजिएको विषयलाई स्वाभाविक ठान्नेहरू पनि छन्। संविधानविद डाक्टर विपिन अधिकारी संसदमा प्रधानमन्त्रीबाट जवाफ खोज्ने प्रतिपक्षीको चाहना स्वाभाविक भएको भन्दै संसद छल्न खोज्दा प्रश्नहरू उठ्नुलाई अन्यथा मान्न नहुने बताउँछन्। उनी भन्छन्,
7: प्रधानमन्त्रीको हिस्ट्री छ हाउसमा, त्यो भन्नुको तात्पर्य के भने हाउसमा प्रतिपक्षका धेरै चाहिँ मान्यजीवहरूलाई के लाग्दछ भने प्रधानमन्त्रीले हाउसलाई एभोइड गर्नुहुन्छ अनि एभोइड किन गर्नुहुन्छ भन्ने कुराका बारेमा हिजोदेखि देखिरहेका कारणहरूले गर्दाखेरि विभिन्न परिस्थिति अनि टिप्पणी गरेको त्यो चाहिँ स्वाभाविक हो।
4: काम देखाउने प्रतिबद्धताका साथ सुधारको यात्रा अघि बढ़ाएको यो सरकारले सरकारवाला पक्षको विश्वास जित्न संवादलाई मुख्य माध्यम बनाउनु पर्ने धेरैको सुझाव छ। पछिल्लो समय सुन्न छाडेर थुन्न थालेको भन्दै निजी क्षेत्र पनि सरकारको कार्यशैलीमा चित्त दुखाउन थालेको छ। कानूनी राज्यको नाममा कार्यवाहीमुखी नीति अघि सार्दा उद्योगी व्यवसायी र बैंकिङ क्षेत्र त्रसित बनेको उनीहरूको गुनासो छ। व्यवसायभित्रका अनियमिततालाई अपराधका रूपमा चित्रण गरेर निजी क्षेत्रलाई निरुत्साहित नगर्न बरू संवाद मार्फत समाधान खोज्न माग गरिएको छ। सड़क र सदन दुवै तर्फबाट उठ्न थालेका प्रश्नहरूले सरकारमाथिको जनअपेक्षा र दबाव दुवै बढ़ाइरहेका छन्। विश्लेषकहरू भन्छन्, युवा जोशका साथ सुधारको अभियान थालेको सरकारले राजनीतिक संवाद र संस्थागत समन्वयलाई सँगै लैजान सके मात्रै आफ्ना महत्वाकांक्षी योजना सफल बनाउन सक्छ। अन्यथा अदालतका आदेश र प्रक्रियागत अवरोधले 100 डेजका योजनाहरू कागजमै सीमित हुने पुरानै प्रवृत्ति दोहोरिने सम्भावना पनि उत्तिकै छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण न्यौपाने काठमाडौँ।
8: कान्तिपुर सविस्तार।
9: नयाँ जनादेश सहित आएको सरकारसँग नागरिकले विभिन्न अपेक्षा र सरोकार राखेका छन्। झण्डै दुई तिहाई बहुमतको सरकारबाट उनीहरूले के खोजिरहेका छन् भन्ने बारे हामीले आम नागरिकसँग कुराकानी गरेका छौं। प्रस्तुत छ प्रतिनिधिमूलक केही धारणा।
10: म मेनका चौनागाई थानाचक्र नगरपालिका वडा नम्बर 3 कृषक। अहिले यो बन्ने सरकारले कृषकहरूलाई बिउ बिजन मलहरू उपलब्ध गराइदिनु पर्यो। त्यसपछि एउटा यो कर्णाली राजमार्गको पनि विशेष गरेर जोड दिएर निर्माण गरिदिनु पर्ने भयो। अनि अहिलेको यो युवाहरूले जुन जेन्जी भनेर आन्दोलन गरिराखेका छन् त्यसको लागि युवाहरूलाई विदेश पलायन नगरेर स्वदेशमै रोजगारको व्यवस्था गरिदिनु पर्यो। बेरोजगारी बसेका महिलाहरूको लागि पनि केही न केही गरिदिनु पर्यो।
11: नमस्ते, म भीम परियार, छत्तीसगढ गाउँपालिका वार्ड नम्बर 2 दखलामा स्थायी निवासी। अहिले नवगठित बाली नेतृत्वको सरकारबाट नागरिकको तर्फबाट गर्नुपर्ने हामीले अपेक्षाहरू थुप्रै छन्। तर पनि समय सान्दर्भिक र समय अनुकूल सरकारले आफ्ना गतिविधि सञ्चालन गर्नु परेर आफ्नो नियामक निकायलाई चाहिँ नियन्त्रण गर्नुपर्ने र जनतालाई चाहिँ त्यो खालको सुशासन, सामाजिक न्याय, समृद्धि सहितको युवा रोजगारीको पक्षमा आफूलाई चाहिँ जसरी उभ्याउने छ त्यो उभ्याउनका लागि पहल कदमी गर्न र अहिले देशमा भएको पछिल्लो चरणमा भएका व्यतिथि, भ्रष्टाचार र जातीय विभेद र लैङ्गिक हिंसालाई न्यूनीकरण गर्दै सड़कदेखि संसदसम्मका सम्पूर्ण व्यक्तिको त्यो नागरिक सुरक्षा र जिम्मेवारी सरकारले पूरा गर्नेछ। यही कुरा मैले मेरो नागरिकतर्फ अपेक्षा गर्छु।
12: ललन कुमार झा, राजविराज झा, औषधि व्यवसायी हुन्। स्वास्थ्य तर्फ ध्यान दिनुपर्छ सबभन्दा पहिले। सरकारी अस्पतालतिर डाक्टरहरूको नियुक्ति छ तर जुन लगनले काम गर्नुपर्ने अस्पतालमा त्यो लगनले काम भइरहेको छैन। ठिक छ, प्राइभेटमा छ क्लिनिक, गरोस्, हामीलाई केही विमति छैन त्यसमा। तर जुन हिसाबले आफ्नो क्लिनिकमा काम गर्नुहुन्छ उहाँहरू त्यही हिसाबले हस्पिटलमा पनि गर्नुपर्छ।
13: मेरो नाम बिन्ता रेग्मी, अहिले म 23 वर्ष भरतपुर 11 बसिनी। यो सरकारले गर्नुपर्ने महत्वपूर्ण काम भनेको भ्रष्टाचार नगरिकन देशलाई राम्रोसँग सुशासन कायम गरी अगाडि बढाउने। भ्रष्टाचार मात्रै नै होइन, थुप्रै कारणहरू छन्। अब त्यसलाई राम्रोसँग एकैचोटि माथि लिएर जान्छ भन्ने त आशा होइन, बिस्तारै बिस्तारै राम्रो गरून्। यस्तो भदौको 23-24 जस्तो दिन नआओस् अब।
14: नमस्कार, मेरो नाम विजय सिंह, मेरो घर शारदा नगरपालिका वार्ड नम्बर 2 सल्यान खलङ्गामा पर्छ। म बालेन सरकारबाट के चाहन्छु भने देशमा चाहिँ सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस्, सम्पूर्ण चेलीबेटीहरू चाहिँ सुरक्षित महसुस गरून् र मुलुकका माथि केन्द्रमा मात्रै केन्द्रित नभएर जिल्लामा पनि व्यापक भ्रष्टाचारहरू भइराखेको छ, जिल्लातिर पनि नियन्त्रण गर्ने चाहिँ माध्यम बनोस्। यही नै मेरो चाहिँ शुभकामना छ बालन सरकारले।
15: नमस्कार, म दुर्गा राज देवकोटा, म चण्डेश्वरी माध्यमिक विद्यालय कमलमाई नगरपालिका 1 टाढीमा माध्यमिक तहमा सामाजिक विषय अध्यापन गराउँछु। म माध्यमिक तहको द्वितीय श्रेणीको शिक्षक हो। छिटो भन्दा छिटो संघीय शिक्षा ऐन ल्याएर शिक्षामा भएका विविध प्रकारका शिक्षकहरूको जुन एउटा व्यवस्थापन सबैभन्दा छिटो होस् भन्ने हाम्रो एउटा अपेक्षा रहेको छ। सबैभन्दा पहिलो कुरा त शिक्षामा भएको नीतिगत भ्रष्टाचारलाई, नीतिगत जुन समस्याहरू छन् यसलाई सबैभन्दा पहिले यो सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ। त्यसभन्दा पछाडि गएर यो शिक्षा चाहिँ स्थानीय तहमा रहने हो कि प्रदेश तहमा रहने हो कि संघीय तहमा रहने हो कि, शिक्षा ऐन मार्फत यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ।
16: मेरो नाम सरोज भद्राचार्य, सङ्खुवासभा जिल्ला खान्दा नगरपालिकाको एउटा निवासी। यो सरकारको काम चाहिँ तत्कालै सुशासनको आवश्यकता महसुस गराएको छ जनताले। त्यस पछाडि भ्रष्टाचार निर्मूल तुरन्त हुनुपर्छ भन्ने कुरा हामीले सोचेका छौँ, सबै जनताको पनि भनेको त्यो छ। र जुन चाहिँ योभन्दा अगाडिका भ्रष्टाचारहरूको कामलाई चाहिँ एउटा फाइल खोलेर त्यो निर्मूल पार्नुपर्छ र मै सरकारको यो चाहिँ नाम रहन्छ भन्ने कुरा मैले चाहिँ बुझेको छु। यो कुरा जनताको सबैको चाहना पनि हो कुरा छ।
17: मेरो नाम चाहिँ श्रीराम लामा हो, घर मेरो काप्रे भुइँखेल हो। अब यो अहिलेको सरकार जुन यो जेएनजी सरकार छ, अब यो सरकारले चाहिँ 3-4 कुरालाई चाहिँ एकदम फलो गर्नुपर्ने छ। एउटा स्वास्थ्य, शिक्षा अनि त्यसपछि रोजगारको सिर्जना गर्ने होइन। अब मेन कुरो भनेको पहिलाको पुरानो दलले के गरेको के गरेन होइन, त्यसलाई हामी पुरानोतिर नजाउँ होइन। अब कसरी गर्ने होइन, अहिले जनताले धेरै चाहेको छ नि, दुई तिहाईको बहुमत जितेको सरकारलाई होइन, तेलको भाउ बढ़ाएको छ। अहिलेको सरकारले के गर्नु पर्थ्यो भने गाडी भनेको प्राइभेट भनेको तपाईँको 1-2 करोड गाडी जसले चढ्छ नि त्यसले 300 रुपियाँ तेल हाल्न सक्छ। कालो पेड छ, सार्वजनिक यातायात जो छ, जनताले घर जहिले सेवा दिने त्यसलाई चाहिँ तेल नबढाउने।
9: कान्तिपुर डायरीमा पब्रेकको पालो।
18: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
19: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
18: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
19: हाम्रा सेवाहरू
18: दाँत नदुखाइ खोल्ने,
19: दाँत भर्ने, दाँतको आसुति गर्ने,
18: दाँतको एक्सरे सुविधा,
19: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
18: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
19: दाँत नहुलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाँचभरा डेन्टल।
18: ध्यान दिनै पर्ने कुरा,
19: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
18: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
20: पाँचभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
21: लगानी रु 1000 प्रति युनिट मूल्य रु 10 मेरो शेयर या आत्माको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12 आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: खान्दीपुर डायरीमा अब बाँकी प्रसंग। अति कम विकसित मुलुक एलडीसीबाट विकासशीलमा स्तरोन्नतिका लागि तोकिएको समय तीन वर्ष पर सार्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ। विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने, पश्चिम एसियामा जारी तनावका कारण अर्थतन्त्रमा बढ़ेको जोखिम, नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समय सीमा बढ़ाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए। राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय तीन वर्ष सार्नेबारे सरकारलाई आफ्नो राय दिइसकेको छ। समय सीमा सार्नेबारे संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद इकोसोकलाई पनि जानकारी गराइएको अर्थ मन्त्रालयका एक अधिकारीको भनाइ छ। हाल नेपालको प्रतिनिधित्व गर्दै लोकबहादुर थापा इकोसोकका अध्यक्ष रहनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले पनि सरकारलाई संयुक्त राष्ट्रसंघसँग औपचारिक रूपमा पुनः मूल्यांकन माग गर्दै कम्तीमा तीन वर्ष म्याद थप्न सुझाइसकेको छ। राष्ट्रिय योजना आएका आफैले प्रकाशन गरेको विकासशील मुलुकमा स्तरोन्नति रणनीति प्रतिवेदनमा नेपालमा अझै पनि धेरै कार्यक्रम कार्यान्वयन गर्न बाँकी देखाउँछ। साउथ एसिया वाच एण्ड ट्रेड इकोनोमिक्स एण्ड इन्भाइरोमेन्ट साउथीका कार्यकारी निर्देशक पारस खरेलले बताउनुभयो। नेपालको तयारी अवस्था हेर्दा म्याप थप आवश्यक देखिन्छ, वहाँको भनाइ छ। निर्यात बजारको उच्च भन्सार दर र उत्पत्तिको प्रमाण सम्बन्धी कड़ा नियमका कारण स्तरोन्नतिले विशेष गरी नेपालको गार्मेण्ट, पश्मिना र गलैचा लगायत लत्ता कपड़ा र हस्तकला क्षेत्रलाई गम्भीर असर पुर्याउन सक्ने उद्योग क्षेत्रका जानकारहरूको चेतावनी छ। निरन्तर अन्तर्राष्ट्रिय सहयोग संयन्त्र बिना देशको गार्मेण्ट उद्योगले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने नेपाल गार्मेण्ट एसोसिएशनका अध्यक्ष एवं महासंघका कार्यसमिति सदस्य पशुपति देव पाण्डेले बताउनुभयो।
2: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागभण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढ़ाएका छन्। संस्थापन भने भागभण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ। देउवा र कोइराला समूहले विशेष महाधिवेशनबाट आएको र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई 60-40% हुने गरी समायोजन गर्नुपर्नेमा जोड़ दिइरहेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने फैसला सुनाएपछि उनीहरूले पुरानो शक्ति सन्तुलनको 60-40 मोडल अपनाउनु पर्ने माग अघि सारेका हुन्। कांग्रेस र तत्कालीन कांग्रेस प्रजातान्त्रिक बीच 9 असोज 2064 एकता हुँदा गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवाले 60-40% भागभण्डामा पार्टी समायोजन गरेका थिए। देउवालाई वरिष्ठ नेताको हैसियत दिएको थियो। सभापति भने कोइराला थिए। त्यसपछि कांग्रेसमा 60-40 भागभण्डा संस्थागत हुन पुग्यो। गिरिजा प्रसाद कोइरालापछि सभापति भएका सुशील कोइराला र शेरबहादुर देउवाले पार्टी सञ्चालनमा विधि र प्रक्रियालाई नभई भागभण्डालाई मूल आधार बनाएका थिए। सत्तामा जाँदा मन्त्री छनौटदेखि पार्टीको टिकट वितरण, राजनैतिक नियुक्ति र पार्टी तथा भ्रातृ संस्थाहरूको मनोनयनसम्ममा संस्थापन पक्षले 60 र इतर पक्षले 40% लिने परम्परा बसालिएको थियो। यसबाट पार्टी विभाजनले होइन, तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा गत 27-30 पौषमा भएको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन भएपछिको विवादले फरक रूप लिएको हो। विशेष महाधिवेशनमा देउबा र कोइराला पक्ष सामेल थिएनन्। विद्रोहको शैलीमा भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा 134 सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको थियो। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले भागमण्डालाई संस्थागत गर्ने गरी एकताको पुरानो मोडलमा नजाने अडान राखिरहेको छ। सभापति थापाले 28 वैशाखमा 19 जनालाई केन्द्रीय कार्य समितिमा मनोनयन गर्दा देउबा पक्षधर, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग परामर्श गरेनन्। परामर्श नगरी आफू पक्षधर नेतालाई मनोनयन गरेकामा खड्का र कोइराला असन्तुष्ट देखिएका छन्। अघिल्ला कार्य समितिमा हुने भागभण्डाका आधारमा गुटका नेतासँग नाम माग्ने र मनोनयन गर्ने परम्परा रहेको थियो।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
5: र 9819320075।
6: विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
7: आर्थिक समाचारको साथमा
1: गत एक मेदेखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी का कारण नेपाली चिया निकासीमा दुई साता यता अवरोध जारी छ, जसकारण निकासीका लागि तयार राखौं किलो नेपाली चिया गोदाममै ठन्किएको छ। सामान्य अवस्थामा पूर्वको काकडभिटा नाकाबाट दिनको 2-3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो, तर 18 वैशाखी यता निर्यात प्रक्रिया अवरूद्ध भएपछि चिया गोदाममै ठन्किएको हो। उद्योगहरूमा उत्पादन ठन्किएर बसेको छ। इलामको बर्जु टी स्टेटका चालक बुद्ध तामाङ भन्नुहुन्छ, बगानबाट चिया टिप्न सकिएको छैन। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम अनुसार अब नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक चिया कन्साइनमेन्ट को विस्तृत विवरण पहिले अनलाइन पोर्टलमा दर्ता गर्नुपर्नेछ। प्रयोगशाला परीक्षण अनिवार्य हुने र परीक्षण रिपोर्ट नआएसम्म गोदाममै होल्ड गर्नुपर्ने हुन्छ। पहिले भन्सार क्लियरेन्स भएर ट्रक सिधै गोदाम पुग्ने गरेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताले बताउनुभयो। अहिले भन्सार पास भए पनि बोर्डले फेरि खोल्छ, नमूना लिन्छ अनि 14-20 दिनसम्म ट्रक रोकिन्छ। यसलाई व्यापार भनिँदैन, यो अघोषित नाकाबन्दी नै हो, गुप्ताले भन्नुभयो। प्रत्येक ट्रकमा अनावश्यक ढिलाइ हुँदा ढुवानी लागत मात्र होइन, बैंकिङ चार्ज र ब्याज समेत बढ़ेको छ। झन्झटिलो प्रक्रियाले निर्यातको समय दोब्बरदेखि 3 गुणासम्म बढ़ने उहाँको भनाइ छ। भारतीय पक्षले प्रत्येक बोरा खोलेर नमूना लिनुपर्ने व्यवस्था गरेपछि ढुवानी प्रक्रियामा थप ढिलाइ भएको व्यवसायीहरूको दावी छ। भारतको भन्सारले सामान्यतया केही ट्रकमा एक पटक नमूना लिन्छ, तर अहिले चिया बोर्डले प्रत्येक बोरा खोल्छ। यसले समय मात्र होइन, चियाको प्याकेजिङ र गुणस्तरमा समेत असर पार्छ, झापाका चिया उद्यमी सचिन निरौलाले बताउनुभयो। यस्तो अभ्यासले अन्तर्राष्ट्रिय व्यापारको सामान्य मान्यता समेत उल्लंघन गरेको निरौलाको भनाइ छ। इलाम, झापा, पाँचथर र धनकुटामा उत्पादन हुने चिया खेतीमा प्रत्यक्ष रूपमा करिब 15,000 किसान आश्रित रहेका छन्। निर्यात अवरूद्ध भएपछि अहिले बगानबाट हरियो पत्ती टिप्न सकिएको छैन। निकासी ठप्प हुँदा किसानले उत्पादन लागत समेत उठाउन नसक्छ अवस्था आउन थालेको इलामका किसान रमेश लिम्बुले बताउनुभयो। चिया उद्यममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब 60,000 श्रमिक आश्रित रहेका छनृ।

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेम गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीनको भ्रमणमा जाने हुनुभएको छ। पुटिनले 19-20 मेमा चीनको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चिनिया समकक्षी शी चिनफिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनैतिक सहयोगलाई कसरी अझ सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ। पुटिनले चिनिया प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम भएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणबाट शुक्रबार फर्किए लगत्तै पुटिनको भ्रमणको घोषणा भएको हो। भ्रमणले युक्रेन रूस द्वन्द्व लगायतका व्यापार र भू राजनैतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।
2: नेपालले क्रिकेट विश्वकप लीग टूमा अमेरिकामाथि 9 विकेटको जित हात पारेको छ। कुशल भोर्तेलको शतकमा नेपालले पाउना टोली अमेरिकालाई सहजै हराएको हो। कुशलको अभिजित 120 रनमा नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदान कृतिपुरमा 196 रनको लक्ष्य 36.4 ओभरमै 199 रन बनाउँदै पूरा गर्यो।
1: अब मौसम सम्बन्धी जानकारी। आज पनि मुलुकका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमालय र पहाड़ी भूभागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भूभाग र मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 28 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ
2: 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। नमस्कार।
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ शङ्कर सदा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एडिट भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्कर सभा 95.5 MHz तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट केस पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosankasabha.com अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ कार्यक्रम गुड मर्निङ शङ्खुवा सभा। यो दशैंमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ शङ्खुवा सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा यो देशव्यापी आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल ज्येष्ठ महिनाको 3 गते आइतबार शुक्ल पक्षको प्रतिपदा तिथि तदनुसार यस दिसम्बर 2026 मई 17 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो राशि रहेको छ मेष राशि। काम भन्नाले मनेकी आमदानी भित्राउन बसो प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम दम र इनाम प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ भने कला गला र अभिव्यक्तिले पनि धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नुका साथै सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएकै काम पनि सम्पादन हुनेछ र सानो प्रयत्नले पनि जीवनशैलीमा पनि परिवर्तन आउनेछ। आजको दिनमा मेष राशि श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। प्रतिष्ठित काम सम्पादन हुनेछ, काम र दम कमाउने बेला रहन्छ। समयको जमघटका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुनेछ। तारिफको काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले पनि हौसला प्रदान गर्नुको साथै बेछुटिएका आफन्तजनसँग पनि भेटघाट हुनेछ। आजको दिनमा वृष राशि हुने श्रोता।

वृष राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। घर खर्च बढ्नुका साथै अर्थ अभावले सताउनु होला, होसियारीका साथ काममा जुट्नुहोला। आफ्ना बाटो टाढिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ भने नाम दाम इनामका लागि आज गरिएका खर्च व्यर्थ हुने हुँदा अलिक सजग रहनु पर्ला। अवसरको खोजीमा केही दौड़धूप गर्नु पर्ला र खर्च लागे तापनि टाढोको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

वृषभ राशि पछि मिथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। केही काम रोकिए पनि मनैज्ञ आमदानी हुनेछ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम पनि हात लागी हुनेछ। नयाँ योजनातर्फ केही रकम खर्च पर्ने देखिन्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनुका साथै पछि बन्ने काम तत्काल सम्पादन हुने देखिन्छ। आमदानीका आशा नराख्नुहोला। पैसा व्यवसायमा पनि मनोयोगी लाभ उठाउनु सकिनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोता।

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। पुरानो कामको चर्चा हुनेछ भने नयाँ वसर पनि प्राप्त हुनेछ। विशेष विभागले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रबुद्ध जमाउन सकिनुका साथै कृतिमानी काम गर्ने समय देखिन्छ। साथीभाइको सहयोगले पनि हिम्मत दिलाउनेछ। मेहनतले नाम दम र इनाम दिलाउन सक्छ र सामाजिक दायित्व बढ्नेछ भने पेसा व्यवसाय पनि मनोज्ञ लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। आजको दिनमा सिंह राशि हुने श्रोताहरूलाई

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नु पर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ भने लोगनशील बन्दा बन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहार विहारमा अलिक सजग रहनुहोला। पहिलेको समस्या दोहोरिनाले अलमल भने बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ र आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। होसियार रहनुहोला। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कन्या राशि पछि सातौं राशि रहेको छ तुला राशि। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा अलिक ध्यान पुर्याउनुहोला। आजको दिनमा तुला राशि हुने श्रोता।

तोला राशिपछि आठौं राशि रहेको छ वृश्चिक राशि। माहौल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। पहिरनले व्यक्तित्वमा निखरता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार पनि प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनुका साथै विवादबाट पनि टाढा रहने प्रयत्न गर्नुहोला। आमदानी बनाउने काम शुरू गर्न सकिनेछ। आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई

भेटिसकेपछि नौ राशि रहेको छ धनु राशि। स्वास्थ्य सबल बन्नको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्साएर काम बनाउने समय देखिन्छ। व्यापार लगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछ। भौतिक उपलब्धिका लागि काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजय प्राप्त हुनेछ। आजको दिनमा धनु राशि हुने श्रोताहरूलाई

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। समय लागे पनि निर्णायक कार्य गर्ने समय देखिन्छ। पहिलेका उल्झन समाप्त हुनाले रोगीको काम थलानी गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिनेछ। पेसा व्यवसायमा पनि केही लगानी र पूर्वाधार तयारी गर्ने समय देखिन्छ। समावेश दर्शाउँदा अभिभावक तथा शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् भने अध्ययनमा पनि गुरूजनको मार्गदर्शन प्राप्त हुनेछ। आजको दिनमा मकर राशि हुने श्रोताहरू

मकर राशिपछि एघारौं राशि रहेको छ कुम्भ राशि। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा फर्से परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। वैशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ भने साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता पनि भंग हुन सक्छ। र अरूको व्यवहारले शंका उब्जाए तापनि परिवारजनको साथ सहयोग भने प्राप्त हुनेछ। पछिका लाभ हुने काम गर्न सकिनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

धनुराशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। प्रयत्न गर्दा जटिल काम समेत बन्न सक्छ, छोटो समयमा पनि राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनुका साथै लाभांश बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ। रोकेका काम बन्नेछन् भने नयाँ काम शुरू गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ र शत्रु प्रतिस्पर्धालाई पनि पछि पार्न सकिनेछ। आजको दिनमा मीन राशि हुने श्रोता।

छोड्दा मैले तपाईँको 12 राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागिरहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौं। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296526

0: 2001 र 97499225200।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161600।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खास बारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्यूटी पार्लर एण्ड ट्रेनिंग सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्यूटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्यूटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफले,
13: सम्पर्क 9843447262,
12: 9010555580
13: र वाट्सएप नम्बर 9852286646।
14: आयो सबको घर घरमा आयो।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्मा आँखा तथा कान उपचार केन्द्र खादबरी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेची आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डिभिजन 1 कार्यालय संखुवा सभाको सूचना।
8: वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429901, जनक पौडेली 98528344 र 029562048।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421008181, धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।
5: NCSA कम्प्युटर सेन्टर खाँदबारी 1 सङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: 4-53-97-658 र 98-1-42-73-601 मा सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। शुरूआती चरणमा कार्यक्रममा फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला, म कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आजमिति 2083 साल, आज जेठ महिना 3 गते आइतबार। तदनुसार ईस्वी सन् 2026 मे 17 तारीक, नेपाल सम्मत 1146 अनलाथ। रौद्रनाम संवत्सर श्री सूर्य उत्तरायणी ग्रीष्म ऋतु, आज अधिक ज्येष्ठ शुक्ल पक्ष प्रारम्भ छ। सूर्य उदयमा 46:10 रात्रिको 11:44 प्रतिपदा, कृतिका नक्षत्र 27:30 दिनको 16:16 शोभनयुग 5:54 किमस्तुङ्ग नकारण 19:11 आज आनन्दयुगमा धूम्रयुग रहेको छ। आजको दिनमानको समय विशेष गरी 33:44 बिहान सूर्य उदय 5:16 जाँदा भयो, सन्ध सूर्यास्त 6:46 संकेत देख्न सकिन्छ। आजबाट अधिक मास अपुपदान आरम्भ पञ्चाङ्गमा उल्लेख गरिएको छ। सँगसँगै आज मत्स्य नारायण मेला शुरू, आज विशेष गरी हामी भगवान पुरूषोत्तमको उपासना गर्ने दिन, भगवान नारायणले उपासना गर्ने दिन, महिनाहरूमा पनि कटौती भएर हरेक वर्षमा 11-11 दिन बसेर लगभग 3 वर्ष 33-34 महिनामा एकचोटि पर्ने मलमास, यानि कि एउटा बसेको महिनाको छुट्टै दिनको संग्रहलाई नि मलमास भन्ने गरिन्छ। यो मलमास आजबाट प्रारम्भ भएको छ भने आजबाट हामीले शुद्ध भएर भजन कीर्तन योग ध्यानहरू गर्नु राम्रो मानिन्छ। अब यो जानकारी सँगसँगै कार्यक्रममा रहेर प्रस्तुत गर्छु। आजका ग्रह गोचर, सूर्य वृष राशिमा रहेका छन् भने मंगल मेष राशिमा छन्। बुध ग्रह यतिखेर वृष राशिमा रहेका छन् भने बृहस्पति मिथुन राशिमा छन्, शुक्र मिथुन राशिमा छन्, शनि ग्रह मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु केही तपाईँका राशिले तपाईँको मनमा कस्तो जिज्ञासा दिइरहेको छ आजको तपाईँको राशिफल। आजको दिन पराक्रमिक छ, वाणिज्य कर्ममा शुभ छ, जागिरमा पदवृद्धिको सम्भावना, स्वादिष्ट मिष्टान्न भोजनको अवसर राम्रो छ। लामो दीर्घ यात्राहरूमा सहज हुन्छ, काममा सफलता मिल्दै जाने यो घर पनि राम्रो देखियो, इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। मान सम्मानमा वृद्धि हुनेछ, आर्थिकता ताकेका कामबाट सफलता मिल्छ, लामो दीर्घ यात्राहरूमा सहज हुनु आजको लागि सहज राम्रो छ, मिथुनको लागि दिन सकारात्मक भएर जाने योग छ। आजको दिनमा साथीभाइहरूसँग मिलेमतमा गरेका कामले साथ दिनेछन्, आमदामीको स्रोत पनि वृद्धि भएर जाने योग छ, सवारी साधन किन्ने नयाँ पदार्थहरू आफूले घरमा भित्र्याउने मिष्ठान्न भोजनको अवसरहरू रहने राशिमा संकेत छ। आजको दिनमा राहुको दृष्टिले खर्चिलो दिन बन्दै जाने योग छ, मंगलको पनि कुदृष्टि भएकाले जग्गाको कारोबारमा अलिकति केही विनाश हुन सक्ने योग छ, काममा धैर्य धारण गर्नु, सोचेर अगाडि बढ्नु राम्रो हुन्छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, इष्टमित्रहरूले साथ दिने योग छ, सोचेका कामलाई सकारात्मक बनाउँदा मान सम्मानमा पनि वृद्धि रहनेछ। हरेक काममा तपाईँको लागि ऊर्जा थपिनेछ, शनिको राम्रो दृष्टिहरू रहेका छन्, तपाईँको मान सम्मानमा पनि वृद्धि रहनेछ भने मंगलको राम्रो दृष्टिले गर्दा काममा सफलता पनि हात पर्ने योग राशिमा संकेत छ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुने योगहरू देखिन्छन्। वृश्चिक राशि हुनेको लागि आजको दिनमा राजकीय सम्मान प्राप्त हुन्छ, पठन पाठनमा सुधार राशिबाट संकेत छ। धार्मिक क्षेत्रमा मन असाध्यै जान सक्छ, आजको दिनमा सोचेका कामहरूले पनि सफलतामा पुर्याउनेछ, मान सम्मानमा वृद्धि रहनेछ। मकर राशि हुनेको लागि इष्टमित्रहरूले साथ दिने योग छ, लामो दीर्घ यात्राहरूमा आजको दिन सहज हुन्छ, खानपिनमा स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहन्छ। कुम्भको लागि भने आजको दिनमा धेरै कुरामा सहज हुने योग छ, गर्दै आएका हरेक काममा सफलता मिल्ने योगहरू देख्न सकिन्छ, भलै 7:30 शनि अन्तिम हुँदा पनि यतिखेर चन्द्रमाको आजको दिनलाई भने सकारात्मक बल र ऊर्जा प्राप्त भइरहेको देख्न सकिन्छ। लग्नमा शनि छ, तपाईँको काममा अलि अशुभ हुन सक्ने खालको योग देखिएको छ, तर पनि पराक्रमीको योग छ, अलिक घमण्डहरू मनमा बढ़ी हुन सक्ने योग देखिन्छ, गर्दै आएका उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिबाट संकेत छ।
4: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 6 98 142 73 6 1
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि तपाईहरूसँग भएका विभिन्न जानकारी र तपाईसँगका विशेष कुराकानी अनि तपाईहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु? यतिखेर के राई भन्नुभयो? भोजपुरबाट
1: हर्कराज राई
0: कमेन्ट प्राय गरिरहनुहुन्छ होइन? अनि कहाँनिर पर हर्कजीको घर?
1: मेरो भोजपुर नगरपालिका एक कथा।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ त्यहाँ? हजुर हजुर रेडियो शङ्ख सभाबाट सुन्नुहुन्छ। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? तपाईँको आवाज एकदम अड्केर आइरहेको छ, अलिकति सानो आवाज आएको छ, ठुलो आवाजमा बाहिर आएर बोलिदिनु है। हर्क हामीसँग हुनुहुन्थ्यो हर्कजी, तर उहाँको फोन भने डिस्कनेक्ट भइसकेको प्राप्त भएको छ मलाई इसारा। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी तपाईँहरूलाई दिने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? दार्चुलाबाट करिश्मा छेत्री। करिश्मा जी कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
2: रेडियो लिपुलेखबाट सुन्छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: मेरो छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त?
2: 2082 साल साउन महिनाको छ गते।
0: के बार परेको थियो?
2: मंगलबार।
0: कति बजे भयो जन्म?
2: दिउँसो 6:37 गुरु।
0: 6:36 कि 37 भन्नुभयो?
2: 37
0: मिनटमा। यो त 6:37 त कि बिहान हुन्छ कि साँझ हुन्छ?
2: साँझ गुरु।
0: साँझ छकाल होइन के अरे बासा? कुन जिल्लामा भयो जन्म?
2: गोकुलेश्वरमा।
0: जिल्ला पनि गोकुलेश्वर जिल्ला हो?
2: होइन दार्चुला हो।
0: ए दार्चुला जिल्ला। यो छोरा कि छोरी?
2: छोरी हो गुरु।
0: छोरी हो भने किबाट नाम आउँछ? कृतिका नाम राख्नु होला, मिथुन राशि हुन्छ। त्रयोदशीको दिनमा जन्म देखिन्छ, लग्नमा धनु लग्न देखिन्छ। धनु लग्नको मालिक बृहस्पति सप्तम स्थानमा गएर बसेको छ। अहिले बच्चालाई 3 महिनादेखि नै राहु ग्रह प्रारम्भ भइसकेको छ, साथमा संकट पनि छ, अलिक स्वास्थ्य धेरै बिग्रिने कालसर्प योग पनि परेको छ। यो बच्चाको अलिकति केही केही कुराहरूमा एकदम अप्ठ्यारो स्थिति आउन सक्छ है। ग्रहलाई विशेष गरी शान्तिहरू गर्ने, ग्रहलाई विशेष गरी पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ। के छ विशेष जिज्ञासा? बल्ल त बच्चा जन्मिया छ, मैले के भने राहुको र संकटको शान्ति गरौँ न। तपाईँलाई खालि के भन्ने भने क्या, तपाईँले कुरो नबुझ्नु भयो हो कि मैले कुरो नबुझ्या हो कि होइन?
2: बुवा आमाको सम्बन्ध कस्तो हुन्छ?
0: पहिले मैले हजुरलाई के भन्दैछु सुनौ न, पहिले तपाईँको छोरालाई अहिले कति महिनादेखि कुन ग्रह चल्दैछ अरे फेरि भन्नु त, मैले तपाईँलाई भर्खर भनेको थिएँ।
2: 3 महिनादेखि राहु ग्रह।
0: अनि अर्को ग्रह
2: काल सर्वयुगको परेको छ।
0: अनि अर्को मजाले सुन्नु नि भएर रहन्छ, ध्यानै दिनु भएर रहन्छ। बच्चा जन्मिने पाएन, कति पढ्छ, यसले कतिवटा बिहे गर्छ, त्यो सोध्ने होइन नि। अहिले सङ्कट चल्या छ, राहु चल्या छ, कालसर्प योग परेको छ, यसले अलिकति स्वास्थ्यमा समस्या ल्याउँछ। अहिले सानो बच्चालाई स्वास्थ्य हेर्ने हामीले, कति चाँडो बोल्छ बोल्दैन, बा खुट्टा लुलो हुने हो कि, बा हात लुलो हुने हो कि होइन? हो यस्ता कुराहरू हेर्ने हो। सानो बच्चाको अहिले यो तपाईँको छोरालाई अहिले चिना हराउँदै गर्दाखेरि मेरो छोराको पढाइ जागिर सोध्ने होइन, अहिले तपाईँले के गर्नु पर्यो, संकटाको र राहुको शान्ति गर्नु पर्यो, कालसर्पको दोष परेको छ, घरमा छोरालाई मंगलबार लसुन प्याज माछा मासु खान दिनु हुँदैन, यति गर्नुभयो भने राम्रो हुन्छ। अब राम्रो के हो राम्रो भने सबै कुरामा राम्रो हुन्छ, त्यही भएर यति गर्नुहोस् अनि फेरि मलाई एक दुई वर्षपछि फोन गर्नुहोस् अनि फेरि हेर्छु है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, अलिकति तपाईँहरूलाई चिनाको बारेमा प्रश्न सोध्न नआएको हो कि जस्तो लागिरहेको छ सबैलाई, यस्तै हुन्छ सबैको प्रश्न, तर म तपाईँहरूलाई भन्ने गर्छु तपाईँले चिना आज मात्रै हेराएर छोड्नुहुन्न नि, तपाईँले चिना हरेक वर्षमा चिना हेराउनुहुन्छ त्यो मलाई थाहा छ, कहिले मक्का हेराउनुहुन्छ, कहिले अर्का गुरुकोमा हेराउनुहुन्छ, जसलाई जहाँ प्रसन्न लाग्छ फेरि त्यहीँ हेराउनुहुन्छ। त्यसो भएको हुँदा अहिले नि तपाईँको सबै कुरा एकैचोटि गुटुङ टुङ टुङ टुङ सोध्ने होइन है। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
3: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: इलामबाट म नफिचा ठकुरी।
0: इलामबाट नाम के भन्नुभयो?
3: नफिचा ठकुरी।
0: के ठकुरी?
3: चिना हेराम गुरुजी।
0: त्यो त नाम भन्नु न, नामै अप्ठ्यारो रहेछ।
3: नाम नफिचा।
0: नफिचा
3: हजुर।
0: न अनि फी अनि सा
3: हजुर।
0: कस्तो नाम हो नफिसा? यसको मिनिङ के हुन्छ थाहा छ? ठिक छ, कसले राख्दैन, राख्नेलाई धन्यवाद। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ अहिले ठकुरीजी?
3: रेडियो सिकल।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै?
3: दैनिक रूपमा।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मेरो आफ्नो बारेमा।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
3: 2036 साल असोज 12 गते बिहीबार, समय 12:21 बजे राति।
0: 12 बजे र 21 मिनटमा
3: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
3: इलाम जिल्ला।
0: यो तपाईँको आफ्नै हो?
3: हजुर।
0: कति गते राति कति गते बिहान भन्नुहुन्छ मम्मीहरूले? त्यही त, कति गते बिहान हुन्छ सबै थाहा छैन भने फोन राख्नुहोस् अनि फेरि सबै कुरा सोधेर फोन गर्नु है। हस् राधे राधे। हामीसँग हुनुहुन्थ्यो यतिखेर आफ्नो जिज्ञासा, तर उहाँलाई सबै कुरो थाहा नभएको कारणले गर्दा हेर्न सकिएन। मैले धेरैचोटि भन्ने गरेका छु रातिको 12 बजे पछाडिका

0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर? उहाँको पनि ल्यान्डलाइनबाट फोन गर्नुभएको जस्तो छ। आवाज एकदमै सानो आयो। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहन्छौ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, फेरि पनि स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: भोजपुर पौवादुम्मादेखि अनिसा बोहरा।
0: अनिसाजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: भोजपुर एफएम गुरु।
0: कतिको सुन्ने गर्नुहुन्छ, दैनिक रूपमा कि कहिले काहीँ मात्रै?
1: घर हुँदा दैनिकै सुनिन्छ, यसो घरदेखि बाहिर हुँदा सुनिँदैन।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो छोराको
0: साल महिना गते समय भन्नु त
1: 2075 साल जेठ 21 गते
0: हजुर
1: सोमबार
0: हजुर
1: रातिको 9:30 मा गुरु।
0: रातिको 9:30 कुन जिल्लामा भए जन्म?
1: यही भोजपुर जिल्लामा।
0: भोजपुर जिल्लामा को अरे मान्छे?
1: मेरो छोरा।
0: छोरा राशिको नाम गिरिराज नाम आउँछ अथवा गिरिधर नाम आउँछ, मकर राशि हुन्छ, षष्ठीको दिनमा जन्म भएको छ, लग्नमा शनि, अलि एकरो मान्छे, अलि भनेको नमान्ने, जिद्दी स्वभावको मान्छे है?
1: हजुर त्यस्तै छ।
0: अलिकति यो बेला बच्चालाई चोटपटक पनि लागिरहेको छ, किनकि राहु भन्ने ग्रह चल्यो। यो बच्चालाई अहिले 3 वर्षदेखि यता अलिक अशुभ भइरहेको छ। राहु ग्रहले असाध्यै ठूलो दुःख दिने काम गर्छ है?
1: हजुर।
0: ग्रहहरू विशेष गरी शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने होइन?
1: हजुर।
0: अनिखेर चाहिँ धेरै कुरामा अलिकति सहज हुने खालको वातावरणहरू छैन। ग्रहलाई विशेष गरी शान्तिहरू गर्ने, ग्रहलाई पूजापाठहरू गर्ने कामहरू गर्दै गरे भन्नु होला, धेरै कुरामा राम्रो हुन्छ है?
1: हजुर गुरु।
0: के छ अरू विशेष जिज्ञासा?
1: अनि पढाइ बारे चाहिँ कस्तो छ?
0: बिग्रियो, मैले भनिसकेँ त, 3 वर्षदेखि बिग्रियो पढाइ। पढाइमा ध्यान छैन, एकदम घमण्डी मान्छे, जिद्दी स्वभावको मान्छे है?
1: हजुर।
0: राम्रो छैन, राम्ररी यसलाई ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ।
1: कुन ग्रहको चाहिँ शान्ति गर्नु पर्यो गुरु?
0: राहु भन्ने ग्रहको शान्ति गर्नु पर्यो मंगलबार।
1: गुरु अनि घरमा बडाउ ससुरा खस्नु भएको छ जुठो, त्यहाँ शान्ति गरेर मिल्छ कि नै?
0: कति दिन लाग्छ जुठो बडा ससुराको
1: खसेको? त 2-3 महिनै भयो, बसमती नै होला होइन र?
0: अनि जुठो बार्ने भने के बार्नु भएको छ घरमा?
1: घरमा
0: लसुन प्याज खानु भएको छैन?
1: लसुन प्याज हामी चाहिँ खाँदैछौँ, बुबाहरूले खानुहुन्न, बुबा आमा।
0: अनि मासु खानु भएको छ कि छैन?
1: मासु पनि खानुहुन्छ, 45 उता खान थाल्नुभयो।
0: ए 45 उता मासु पनि खाने, लसुन प्याज पनि खाने, अनि यसो पऱ्यो ठाडो बोतलको पनि खाने, अनि के चाहिँ बारा त?
1: त्यसो भए कुरा शान्ति नै गर्न मिल्छ गुरु?
0: त्यही त, के बारा तपाईँ पहिले भन्नु त, बारेको कुरा चाहिँ?
1: बारेको अब त्यस्तै अब यता त्यता रातो अक्षताहरू नलाउने, त्यस्तै अब केही कामहरू नगर्ने,
0: मन्दिर जान भयो होइन, भगवानको पूजा गर्न भयो होइन, अरू सबै भयो होइन, बारेको भने त होइन त?
1: हो र हजुर।
0: अब मैले यसको उत्तर फेरि तपाईँलाई भन्नु पर्छ पर्दैन?
1: त्यसो भए शान्ति चाहिँ गर्न मिलो।
0: अनि तपाईँले घरमा बिहान बेलुका बत्ती बाल्नु भएको छ कि छैन? साँझ बत्ती बिहान बेलुका भगवानको पूजा घन्टी शङ्ख बजाउनु भएको छैन?
1: छोएन गुरु त।
0: ए हरि, म आज तपाईँलाई एउटा कुरो भन्छु ल,
1: भन्नु न,
0: तपाईँलाई सहित अरूलाई पनि भन्नु ल है?
1: हुन्छ हुन्छ।
0: जुन घरमा जसको बाउ र आमा मरे कि जुन घरमा मरे भनेको 4 भाइ 6 मध्येमा जेठोको घरमा बाउ अथवा आमा मर्नुभयो भने त्यो मरेको घरमा र त्यो 4 भाइको घरमा जुठो लाग्यो 1 वर्ष।
1: हजुर
0: बुझ्नु भएको छ?
1: हजुर भन्नु न।
0: अरू कसैलाई पनि 1 वर्ष जुठो लाग्दैन ल, फेरि सोध्नु अब, बुझ्नुभयो कुरो?
1: बुझे त गुरु।
0: के अरे फेरि भन्नु एकचोटि?
1: 4 भाइमा 1 भाइ जेठो खसेपछि 4 भाइलाई लाग्यो।

0: लागेन भन्नुभयो,
1: कुनै बुझ्नु भएन भन्न खोजेको, जसको बाउ र जसको आमा बित्नुभयो
0: हजुर
1: उहाँलाई मात्रै लाग्ने हो जुठो एक वर्ष, बुझ्नुभयो कि? जस्तै फेरि अर्को कुरो सुन्नु, तपाईँको काका ससुरा होइन अहिले बित्नु भएको,
0: बडा ससुरा,
1: बडा बा ससुरा, ठुलो बाउ भन्छन् होइन कसै कसैले, बुवाको दाजु
0: हजुर,
1: ससुराको दाजु
0: हजुर,
1: तपाईँको ससुराको दाजु बितेपछि तपाईँको त्यो जुन ठुलो बाउ ससुराको छोरा र बुहारीलाई एक वर्ष लाग्छ, नातिहरूलाई घरमा चाहिँ एक एक गर्न भएन, घरै अशुद्ध हुन्छ, त्यो कति भाइ छोरा हुनुहुन्छ त्यो घरमै भएन गर्नलाई होइन, घरभन्दा बाहिर गएर तपाईँको त्यो मर्नेवालाको नाति छ नि आफ्नै नाति उहाँलाई पनि लाग्दैन झुटो, 13 दिन पछाडि छुट्यो। जस्तै तपाईँको मानव अब उदाहरणको लागि काका सखेर ठुलो बा ससुरा बित्नु भएको छ अहिले होइन, तपाईँको ठुलो बुवाको ठुलो बुवा ससुराको आफ्नै नातिलाई चाहिँ 13 दिनसम्म जुठो लाग्यो, 14 दिनदेखि उहाँ मनोकामना जान, पशुपति जान, रुद्री लाउन, सप्ता लाउनु हुन्छ, तर त्यो घरमा भएन कि मन्दिरमा लाउनु पर्यो है, आफूले बाहिर गएर रातो टिका लाउन, पहिलो टिका लाउन, पूजा गर्न, पाठ गर्न, आरती यहाँ भएन, सबै काम गर्नुहुन्छ। अब तपाईँलाई शान्ति गर्न हुन्छ हुँदैन,
0: हुने रहेछ,
1: अनि अब तपाईँले आजैदेखि चाहिँ घरमा पनि बिहान बेलुका कलशमा पानी फेरेर बत्ती बालेर होइन शङ्कर घण्ट बजाएर मजाले गर्नुहोस् पूजा,
0: हुन्छ गुरु, अगाडि चाहिँ गर्दैथ्यौँ त्यहाँ खसेदेखि चाहिँ हामीले ती काम चाहिँ गर्न छोडिरहेछौँ,
1: त्यही त पूजा गर्न छोड्नु भएन, अरू केही बार्नु भएको छ भन्नु त अहिलेसम्म, जुसो बार्ने भनेको चाहिँ पूजा मात्रै हो, अब अर्को कुरो भनौँ, जुठो बार्ने मान्छेले सेतो कपडा लाएर बस्नुपर्छ, लाउनु भएको
0: छैन, उहाँ चाहिँ लाउनु भएको छ नि उहाँकै छोराहरूले,
1: त्यही त उहाँकै छोराहरूले, त्यो सेतो कपडा जसले लाएर बस्छ त्यही चाहिँ मान्छेलाई एक वर्ष अरूले लाग्दैन है, एक वर्षसम्म त्यो सेतो कपडा लाउने मान्छेले सकभर खाटमा सुत्न हुँदैन, बुझ्नुभयो, लसुन खाना हुँदैन, प्याज खाना हुँदैन, सुर्ती खाना हुँदैन, बासी भात खाना हुँदैन, च्याउ खाना हुँदैन, बुझ्नुभयो कि भएन,
0: बुझे,
1: अनि कति स कति बार्नु पर्ने, तपाईँले बार्नु त बार्नुभयो, मात्र पूजा बार्नुभयो, अरू सब चल होइन,
0: अरू त 45 लेखे हजुर गुरु,
1: राम राम, अनि अरू चाहिँ 45 दिनदेखि चलो, पूजा चाहिँ एक वर्षै बार्नु पर्ने अरे फेरि,
0: रातो अक्षताहरू त्यस्तो के लगाएको थिइनँ नि,
1: हजुरहरू चाहिँ अलिक अल्छी अल्छी पारेको मान्छे क्या, अरू अरू काम गर्न जाँगर चल्यो, हेर त सुन्नु न हेरेको मैले गुरु भन्छु ल तपाईँलाई नरिसाउने, मैले हजुरलाई भनेन, हजुरलाई भन्ने निउले रेडियोमा सुन्ने सबैलाई भनेको क्या खुसुक्क, बुझ्नु कि भएन,
0: भन्नु न
1: तपाईँहरू कहिले काहीँ
0: हजुर
1: मान्छे मराठामा कहिले काहीँ जानुभएको छ कि छैन,
0: गएको छौँ,
1: झुकिएर त मान्छे छोयो भने आएर हतारबाट नआउनुहुन्छ होइन,
0: अनि जुठो लाग्यो भनेर चोखिन्छ नि त गुरु,
1: पहिलेको तपाईँको घरमा बाख्रा गोरु के मरेको छैन,
0: मरेको छैन, कहिले कसो खसी चाहिँ काटेको छ, मरेको त देखेकै छैन,
1: मरेको देख्नु भएर कहिलेकाहीँ ख्याल गर्नु होला, ओल्लो घर पल्लो घरमा कहिलेकाहीँ बाख्रा मर्यो भने
0: हजुर
1: गान्नुपर्छ भन्छन् होइन,
0: हजुर
1: त्यो बाख्रालाई बोकेर लाँदा अथवा खाल्टो खोल्ने मान्छे त्यो बाख्रालाई छुएर त गाह्रो भने आमामा मरेको बाख्रा छोएको म त घर बाहिर नुहाउँछु भन्छ त्यो मान्छेले हो कि, अनि मरेको बाख्रा छो छुने मान्छे चाहिँ आएर नुहाउनु पर्ने, मारेर घरमा ल्याएर फ्रीमा राख्नु चाहिँ हुने फेरि हाम्रो समाज हेर्नु त साँच्ची के भनेको सोच्नु न एकचोटि, खाना त खानु तपाईँहरू होइन, मैले तपाईँलाई रोक्न सक्दिनँ, रोक्न खोजे पनि होइन, तर तपाईँले कम्तीमा भने क्या अन्तर आत्माबाट आजबाट पुरुषोत्तम मास प्रारम्भ भएको छ, तपाईँहरूलाई अन्तर आत्माबाट सोच्नु छ, मैले हजुरलाई भने होइन हजुर लगायत रेडियोमा अहिले जति पनि सुनिरहनु भएको छ, मरेको बाह्र छुयो भने चाहिँ आएर नुहाउँछ त्यो मान्छे होइन, अनि त्यसलाई त काटेर फेरि फ्रिजमा राखेर एक महिनापछि नै खान्छ त्यो मान्छे, खाँदैन, खाना हुने रहेछ त,
0: नहुने रह तर त्यही खाना मन लाग्छ गुरु,
1: मन लाग्छ मिठो हुन्छ,
0: मिठै हुन्छ गुरु,
1: त्यो खानै बेला नि, खानै बेला नि, अहिले मैले भनेको कुरा सम्झिनु त,
0: सम्झ्यो भन्दा खाना मन लाग्दैन, नसम्झी नसम्झी भए पनि खान्छ र,
1: अनि सम्झिनु पर्यो नि त, अनि खाना छोड्ने हो क्या त्यस्ता कुराहरू, पाप गर्न हुन्न नि, अरूलाई मार्न हुन्छ भित्र हेर्नु त, त्यसको पनि आमा थियो होला, त्यसको पनि बाबा थियो होला, थिएन दाजुभाइ थियो होला, उसको आफ्नो भावना कति राम्रो बुझ्छ होइन त, बाहिरले म्या गर्दा अर्कोले म्या गर्दा उनीहरू भाषा बोलेको आफ्नो भाषा होइन, अनि सबैको परिवार हुन्छ नि अरूलाई मारिरहनु त्यसरी है छुट्टी राधे राधे
0: राधे राधे।
1: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, तपाईँले सुन्नुभयो, फेरि पनि भने अब यो यस्ता कुराहरू गर्न थालिसकेपछि आजबाट पुरुषोत्तम मास चलेको छ, महिनाहरूबाट निकालिएको हरेक दिनको एक एक दिन दुई दुई दिन निकालिएको चिजलाई हामीले भेला गरेर 31 दिन बनाइयो, 31 दिनबाट हामी एउटा मलवास नामाकरण गरियो, त्यसलाई पुरुषोत्तम भगवानले म जिम्मा लिन्छु भन्नुभयो, आजबाट तिनै भगवानको उपासना पुरुषोत्तम भगवानको उपासना गर्ने दिन मलमासमा साँझ बिहान बत्ती बाल्नुहोला भगवान पुरुषोत्तमको नाममा, जसले तपाईँलाई आजसम्म यहाँ बाँचो बाँच्न सिकायो हिँड्न सिकायो बोल्न सिकायो शक्ति दियो सबै गर्ने उनी भगवानलाई साँची राखेर बत्ती बाल्नु। कहिलेकाहीँ म सुन्ने गर्छु क्या मान्छेको मन कति कठोरता भयो, तपाईँको मन ढुङ्गासरी भयो तर तिनै ढुङ्गालाई लगेर मन्दिरमा पूजा गर्नुहुन्छ, अनि ढुङ्गा उता देउता भइसक्यो तर मान्छे कहिल्यै मान्छे बनेन, ढुङ्गा हुन थालिसक्यो हो कि होइन। तपाईँ र मैले पूजा गर्ने मन्दिरमा राखेका शिवलिङ्ग होस् वा भित्र राखेका भगवानका अब भनौँ न मूर्ति अथवा छायाचित्र होस्, त्यो त केवल ढुङ्गालाई कुदिएर आकार दिएको चिज हो, हामीले त्यसलाई उनीलाई चाहिँ हामीले के गर्यौं देवता मानेर लम्पसार पर ढोग्यौं, तर तपाईँ र हामी यति शक्तिशाली मान्छे यति ज्ञानी र यति बुद्धिजीवी मान्छे चाहिँ ढुङ्गा बनिसकेका छौं, हाम्रो मनमा कहिल्यै पनि सकारात्मक सोचै आएन, कहिले पनि हाम्रो मनमा अरूप्रतिको दया स्नेहको भावै जागृत भएन, हामी साँच्चीकै ढुङ्गो बन्यौं, देउता त ढुङ्गोबाट देउता बनिसके तर मानव मानवताबाट ढुङ्गोमा परिणत भएका छन्, न उसलाई कहिले दुख्छ तपाईँलाई कहिले न तपाईँ अरूको दुःखमा चाहिँ तपाईँ आफ्नो मन दुखी बनाउनुहुन्छ अथवा अरूको दुःखलाई तपाईँले आफ्नो जस्तै दुःख मान्न सहयोग गर्न सक्नुहुन्छ, न अरूलाई दुःख दिनमा तपाईँ दुखी हुनुहुन्छ तपाईँ खुसी हुनुहुन्छ, अनि तपाईँ र ढुङ्गामा के फरक भयो भन्नुहोस् त, भएन नि। त्यसै कारणले गर्दा तपाईँ र हामी सचेत नागरिक हौ, सचेत नागरिकले गर्नुपर्ने कर्महरू सबै गर्नुपर्छ भन्दै कार्यक्रममा यतिखेर छोटो लिन्छु विश्राम, विश्रामपछि म तपाईँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न उपस्थित हुनेछु, फोन भने गर्ने प्रयास गर्दै गरौँ होला, एकैछिन छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, वृत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउला।
3: वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा,
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 76 1।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
1: हजुर कार्यक्रम कार्यक्रम ज्योतिष दर्पणको यो प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण स्वेदी तपाईँहरूको साथमा उपस्थित छु र तपाईँहरू सँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। दुई तीनवटा कमेन्ट छन्, म कमेन्टलाई हेरिहाल्छु। वेदनाजीले कमेन्ट गर्नुभएको छ, श्री राधे गुरु गुरु मलमासमा के गर्न हुँदैन भनिदिनुहोस् न गुरु राधे राधे। मलमास यस्तो महिना हो, धर्म गर्नको लागि र कर्म आफूलाई सञ्चय गर्नको लागि बनेको कर्म महिना हो। यसमा धर्म गर्ने र अरूलाई सहयोग गर्ने मात्रै काम गरौं, माछा मासु लसुन प्याजहरूलाई वर्जित गरौं। रिदमजीले कुन बार पनि नुहाउने भनिदिनु भन्नुभएको छ, दैनिक रूपमा नुहाउनु होला, नुहाउनुको बार हुँदैन। अर्को छ, हर्कराज राई लेख्नुहुन्छ, गुरु हजुर पहिलो पटक संखुप सभा आउनु हुँदा मैले लगाएको छ वर्ष भयो नवग्रहको बुटी लगाएको, अहिले बिरामी छु भन्नुभएको छ। वर्षदेखि बीचमा यसो कहिलेकाहीँ हेराउँदै गर्नुहोला है, राम्रो हुन्छ। पहिले लगाएको बुटीले नवग्रहको कवचलाई काम गरेको छ। अहिले तपाईँलाई राहु चलेको हुन सक्छ अथवा शनि चलेको हुन सक्छ, त्यसको लागि कहिलेकाहीँ हेराएर अरू पूजाहरू पनि गर्नु ठिक भइहाल्छ। तपाईँलाई पहिले नै बिरामी भएको भए त्यसले काम गरेन भन्नुहुन्थ्यो, अब छ वर्ष पछाडि बल्ल तपाईँ बिरामी पर्दै हुनुहुन्छ। बीचबीचमा ग्रहहरू घुम्ने गर्छन्, ग्रहहरू परिवर्तन हुने गर्छन्, त्यो कुरामा एकदम ध्यान दिनुहोला। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, यतिखेर हामीसँग कोही जिज्ञासु लाइनमा आउनु भएको छ, स्वागत उहाँलाई गरिहाल्छु। राधे राधे हजुर।
0: राधे राधे गुरु।
1: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ देउता?
0: म ओखलढुङ्गाबाट।
1: ओखलढुङ्गाबाट हजुरको शुभ नाम?
0: मेरो सृजना दाहाल।
1: सृजनाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
0: म ओखलढुङ्गा रेडियो सुन्थे, अहिले त किन हो एक महिना भइसक्यो कार्यक्रमै दिँदैन।
1: अनि अहिले कार्यक्रम सुन्नु भएको छ कि छैन?
0: छैन त गुरु, अब खै के भयो के भयो, हाम्रो त कति सुनत्यो कार्यक्रमै दिँदैन।
1: अनि तपाईँलाई हाम्रो पात्रबाट चाहिँ अनलाइनबाट चाहिँ हाम्रो पात्रमा गएर सनातन रेडियो नेटवर्कमा यो कार्यक्रम बस्छ भन्ने थाहा छ कि छैन?
0: त्यसमा चाहिँ थाहा थियो, तर हाम्रो पात्र त मैले त खोलेको छैन अनि।
1: ए घरमा नेट छैन?
0: घरमा नेट छैन गुरु, डाटा तानो, डाटामा कहिले त्यति नेटले काम गर्दैन, कहिले के हुन्छ सधैँ सम्भव छैन सर।
1: पहाडतिर है, ल ठिक छ, किन यो रेडियोमा अलिकति समस्या आएको छ, केही दिनमा बोल्ने हल्ला सुन्दैछु मैले, खबर आउँदैछ। अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
0: म छोराको बारेमा।
1: छोराको साल महिना गते समय भन्नु त?
0: 2062 साल असोज महिनाको
1: हजुर
0: कति
1: गते?
0: 25 गते।
1: 25 गते बार के थियो?
0: मङ्गलबार।
1: कति बजे?
0: बिहान ठिक 6 बजे।
1: 6 बजे कुन जिल्लामा भयो जन्म?
0: ओखलढुङ्गा जिल्लामा।
1: को हो यो मान्छे?
0: मेरो छोरा हो।
1: राशिको नाम चाहिँ भेषराज हो?
0: हजुर।
1: धनुराशि हेर्ने गर्नु भएको छ?
0: धनुराशि हजुर।
1: घरमा को मान्छे अकालमा मृत्यु भएको छ?
0: अकालमा हाम्रो दिदी मृत्यु हुनुभएको। अरे
1: के भएर? पितृदोष छ त हजुर, घरमा दुःख परेको छ। घरमा जति कमाए मैले के गर्नु, परिवारमा सुखै छैन,
0: दुःख हुँदैन गुरु।
1: अब यस्तो क्या, सबैभन्दा ठुलो परिवारमा सुख भनेको शान्ति हो। बुढोसँग कुरो मिल्नु, सासूसँग कुरा मिल्नु, देवरसँग कुरो मिल्नु, छोराछोरी कोहीसँग कुरो मिल्दैन तपाईँहरूको परिवारमा, कोही कोहीको पनि कोहीसँग कुरो, आफ्नो तालमा सबै।
0: अनि यसलाई के गर्दा के गर्दा?
1: एउटा पूर्व, एउटा पश्चिम, एउटा उत्तर, एउटा दक्षिण, चारतिर छरिनु भएको छ। अनि
0: हजुर, अनि छोराछोरीसँग पनि मिल्दैन?
1: मिल्दैन हजुर, यो ग्रह बिग्रिया छ, फेरि छोरालाई आठौँ माङ्गलिक छ। कहाँ रहेछ तपाईँ घर?
0: अनि आँखा मङ्गलीको त दोष त्यति मेटाउनको लागि आँखसँग विवाह गरेको त गुरु।
1: आँखसँग विवाह गर्नु, अझै पनि ख्याल गर्नु, अहिले राहु चलिरहेको छ, राहु भन्ने ग्रहको शान्ति गर्नु, पूजापाठ गर्नु, आइतबार व्रत बस्नु, सूर्य ग्रहणको शान्ति गर्नु, घरमा सप्ताह लगाउनु राम्रो हुन्छ ल।
0: हस्, अनि यसलाई अब जागिर खाने क्रममा के छ त गुरु, अब कहिले कति वर्षदेखि कति वर्ष?
1: धेरै गाह्रो छ, धेरै गाह्रो छ, यस्तो अल्छी छन् नि मान्छे त टाठा हुन् होइन, अलि अल्छीपनाका भए आज भोलि राहु चलेको छ, राहुले अलिकति बिगार्छ ग्रहमा, अझ 22 वर्षदेखि झन् अर्को रूप राहु पनि चल्दैछ विम्सोत्तरीमा, त्यसले झन् बिगार्छ। कहाँ हो तपाईँ घर? ओखलढुङ्गा?
0: ओखलढुङ्गा
1: कटुन्जे भनेपछि यता यो वारिपट्टि पर्यो होइन, यतापट्टि पश्चिमपट्टि
0: पश्चिमपट्टि
1: यहाँबाट हामी काठमाडौँबाट आउँदा आउँदै सुनकोशी तर्ने बित्तिकै देब्रेपट्टि लाग्नु पर्यो, तलको बाटो होइन, कच्ची कच्ची बाटो।
0: हजुर हजुर, त्यही कच्ची बाटो हो। अनि कहिले आउनुहुन्छ त हजुर? अस्ति नि कुहिरो आउनु भएको थियो त्यहाँबाट, अब अहिले त कार्यक्रमै बन्द छोडेपछि कता केही सुनसान केही थाहा पाइँदैन।
1: अब हाम्रो पात्रबाट कार्यक्रम सुन्दै गर्नु होला। अब हामी ओखलढुङ्गा पनि आएर बस्यौ, तपाईँलाई आउनु भएन, अब सबैको घर घरमा आउनु। हजुर,
0: ओखलढुङ्गा पनि आइयो होला नि त्यति बेला हजुरले, अब दुई साल पोहोरको नयाँ सालमा गइएको थियो।
1: ल ठिक छ, राहुहरूको शान्ति गर्नु। पहिले यो मैले चिना हेरेको थिएँ भने राहुहरूको शान्ति गर्नु मैले भनेको थिएँ होला, सूर्य ग्रहणीहरूको शान्ति गर्नु भनेको थिएँ होला, आइतबार व्रत बस्नु भनेको थिएँ होला, अब केही गर्नु भएको छैन। अलिक मजाले शान्तिहरू गर्नु है।
0: गुरु गरेको भने आइतबारको पनि व्रत बसेको बसिरहेको छ, यो आठ मङ्गलिकको दोष गर्नु त्यो शान्ति गर्नु भनेको थियो, आँखसँग विदा गर्नु भनेको त्यो पनि गरेको, एक सुख नभएर त्यो त्यति उता आँखको काँसी गोत्र हुँदो रहेछ, अनि त्यो थाहा भएन, फेरि अर्कोचोटि पनि काँसी गोत्रकै अधिकारी आएर नि अब त्यो आँखको केटीको बाबा पर्ने भनेर अनि त्यो गरेको गुरु, अब त्यसमा चाहिँ गरेको
1: जब गर्नुभयो
0: राहुको कति हजार गर्नुपर्छ?
1: 18,000।
0: राहुको पनि खोइ गरिदिनु भनेको थियो, तिनजना गुरु बोलाएको हो,
1: काम भएको छैन, एकचोटि फेरि मजाले शान्ति गर्नु होला, पूजा पाठ गर्नु होला है।
0: हजुर,
1: अनि बल्ल शुभ हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे।
0: अनि गुरु यो घरको वास्तु, यो
1: घरको वास्तुमा पूर्व दक्षिणको साइडमा पानीको ट्याङ्कीहरू छ, त्यसलाई हटाउनु पर्यो, पूर्व दक्षिणमा फोहोर चिजहरू छ त्यो पनि हटाउनु पर्यो, के छ?
0: पूर्वमा त धारो छ भाँडा धुने, टोइलेटहरू त छैन,
1: भाँडा धुने ठाउँ पूर्वतिर राख्न हुँदैन थियो, के भन्नु खै, फोहोर छ भनौँ, मान्नुहुन्न, बुझ्नुहुन्न, बुझेर पनि बुझपचाउनुहुन्छ।
0: होइन, फोहोर त छैन गुरु, यो पूर्वमा उता कता दक्षिणपट्टि हो क्या, टोइलेट चाहिँ छ उतापट्टि।
1: मैले के भने, पूर्व दक्षिणमा पानीहरू हुने, सिफ्ट ट्याङ्की हुनु, टोइलेट हुनु राम्रो होइन, अब कहाँनिर छ भन्ने कुरा तपाईँ आफै विचार गर्नु। पूर्व दक्षिण करारमा त्यसलाई आग्नेयगुड भन्छ, त्यो एरियामा बिग्रिएको देखिन्छ, बिग्रियो भने घरबाट छोरीहरू छन् भने पहिला जान्छन् होइन, सुनहरू हराउन सक्छ, मनहरू बिग्रिन सक्छ होइन, धेरै कुरामा ख्याल गर्नु होला है।
0: अनि रङ चाहिँ गुरु?
1: दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो रङ, पूर्व दिशा राम्रो हुन्छ, छुट्टिन्छु, राधे राधे।
0: अनि गुरु बाबा मम्मीसँग सम्बन्ध
1: ठिकै छ? ठिकै छ, बाबासँग भन्दा आमासँग बढी क्लोज छ, बुवासँग अलिक ट्रम मिल्दैन, आमासँग राम्रै छ।
0: अनि भाइ बहिनीसँग
1: राम्रै हुन्छ?
0: राधे गुरु, राधे
1: राधे। हामीसँग हुनुहुन्थ्यो ओखलढुङ्गा कटुन्जेबाट हामीलाई सम्पर्कमा रहँदै, हामीसँग प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरू तपाईँ जिज्ञासा राख्न सक्नुहुन्छ, र हामी तपाईँसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष कुराहरूको जिज्ञासा र समस्याको समाधानको लागि हामी तपाईँसँग जोडिन सक्छौ, र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
5: राधे राधे गुरु।
1: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
5: यतिखेर म चुरे एकदेखि, म शङ्कर धामी हुँ गुरु।
1: शङ्कर धामी, चुरे एक भनेको कैलाली हो? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर धामीजी?
5: यतिखेर रेडियो बडी केदारमा गुरु।
1: कार्यक्रम बजिराखेको छ?
5: कार्यक्रम बजेको छ गुरु।
1: अहिले कसको बारेमा हेर्नुहुन्छ अहिले?
5: अहिले मेरो छोराको गणेश धामीको।
1: गणेश धामीको साल भन्नु त?
5: 2070 साल, पुष महिनाको 9 महिना 8 गते।
1: पुष महिनाको 8 गते, बार के थियो होला?
5: बार शनिबार।
1: कति बजे भयो जन्म?
5: राति 11:41
1: एघार बजेर कति मिनट, फेरि भन्नु त राम्रोसँग।
5: राति 11:41
1: 40 कि 41? है, फेरि 40 भन्ने हुनुहुन्थ्यो।
5: 41 गुरु, 41।
1: कुन जिल्लामा भयो जन्म?
5: बझाङ जिल्ला।
1: बझाङ जिल्लामा जन्मिनुभयो तपाईँको छोरा। 74 साल पुसको 8 गते 11:41 गोविन्द नाम आउँछ, गणेश हुँदैन है?
5: हजुर,
1: गोविन्द नाम। नाम के आयो रे?
5: गोविन्द।
1: गोविन्द कुम्भ राशि हुन्छ, लग्न सिंह असाध्य एक हो। राम राम, कसरी तलाउनु भएको छ छोरालाई? पढ्ने मान्दो रहेछ त छोरो?
5: हजुर,
1: पढ्ने खोज्नु हुँदो रहेछ तपाईँको छोरो? असाध्यै घमण्डी हुनुहुन्छ। पढ्ने खोज्नुहुन्न, अब कसरी पढ्ने त भन्नु त? ग्रह बिग्रेको छ, 14 वर्षसम्म राहु भन्ने ग्रह छ। राहुको शान्ति गर्नु पर्यो, चाँडै गरेर शान्ति गर्नुहोला। बाबासँग कुरो मिल्दैन हो भनेको, तपाईँ र तपाईँको छोराको कुरै मिल्दैन हो, झगडा परिरहन्छ।
5: झगडा गरिरहन्छ गुरु।
1: यो ग्रह बिग्रेको छ, राहुको शान्ति गर्ने, पूजा पाठहरू गर्ने अनि बल्ल राम्रो हुन्छ। सूर्यलाई दैनिक रूपमा जल चढाउन लाउनु होला, अझ राम्रो हुन्छ है। ग्रहहरू बिग्रेका छन् है त, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गरेपछि धेरै कुरामा राम्रो हुन्छ है।
5: पढाइमा कस्तो हुने हो?
1: पढाइमा मैले भनिसकेँ त, पढ्न मनै गर्दैन, पढाइमा राम्रै छैन, झगडा गर्न मात्रै सिपालु छ केटो। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने, नवग्रहका कवचहरू धारण गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है। आमाको लागि ठिक छ, बाबासँग कुरो कम मिल्छ छोराको। राधे राधे।
5: राधे राधे गुरु।
1: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको हामी धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 तपाईँ हामीसँग धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। जय श्री कृष्ण।
6: जय श्री राधे गुरु।
1: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
6: राजन विश्वकर्मा।
1: राजनजी आरामै हुनुहुन्छ?
6: हजुर आरामै।
1: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
6: रेडियो भोजपुर।
1: कसको बारेमा हेर्न चाहनुहुन्छ आज?
6: म छोरीको बारेमा।
1: छोरीको मलाई साल महिना गते समय भनिदिनु त।
6: 2081 साल।
1: 81 साल
6: 3 महिना।
1: फोन राख्नु होला, फेरि रेडियोमा राम्रोसँग कार्यक्रम सुनेर फोन गर्नु होला। अहिले छुट्टिन्छु। राधे राधे। राधे राधे भन्नु त। ए हजुर भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट गरिसक्नु भएको छ। फेरि पनि तपाईँहरूलाई जानकारी गराए, महिना भन्दाखेरि वैशाख कुन महिना भन्छ, एक महिना भन्छ, कुन महिना मैले कति महिना भने हो र राम्रोसँग फोनमा कुराकानी गर्नुहोला। सुन्नु भएको छैन रेडियो एक दुई दिन सुन्नुहोला, बानी पर्नुहोला अनि फेरि कपीमा लेखेर हामीलाई फोन गर्नुहोला। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान।
7: हेलो।
1: ए भगवान। राधे राधे।
7: राधे राधे गुरु।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: भोजपुरबाट रञ्जना राई।
1: अनि रञ्जनाजी, अनि हेलो भन्छन् त भोजपुरको मान्छे कति ज्ञानी छ।
7: जय श्री राधे।
1: पाँचचोटि भन्नु अब। जय श्री राधे।
7: जय श्री राधे। जय श्री राधे गुरु। जय श्री राधे भयो त गुरु?
1: तिनचोटि भयो बल्ला, कति अल्छी गरे त?
7: जय श्री राधे गुरु। जय श्री राधे गुरु। पुग्यो पाँचचोटि।
1: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
7: रेडियो भोजपुर।
1: कहाँ पर घर हाम्रो?
7: घर मेरो आम्तेक गुरु।
1: आम्तेक भनेको यहाँ वरपर होइन?
7: हजुर गुरु।
1: उदयपुर छेउ?
7: उदयपुर होइन, भोजपुर पारिपट्टि हो।
1: भन्न खोजेको आम्तेक त यहाँ वरपर पर्छ अरे नि त होइन?
7: भोजपुर नगरपालिका पर्छ गुरु।
1: ए अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
7: मेरो छोरीको।
1: छोरीको साल महिना गते समय भन्नु त।
7: 2080 साल 80 साल। मङ्सिर महिनाको 14 गते।
1: के बार थियो?
7: बिहिबार।
1: हजुर कति बजे?
7: बिहानको 10:53 भोजपुर जिल्ला अस्पताल।
1: 10:53 मिनटमा
7: हजुर
1: बिहान भोजपुरमै भएको जन्म। छोरी कि छोरा अरे? छोरी लक्ष्मी प्राप्त भएछ घरमा 80 सालमा छत्र कुमारी नाम आउँछ मिथुन राशि हुन्छ तृतीयाको दिनमा जन्म भएको छ है लग्न मकर लग्न रहेको छ 12 वर्षसम्म राहु छ जन्मदैमा स्वास्थ्य बिग्रिरहन्छ बिरामी भइरहनुहुन्छ छोरी है बुढा र बुढीको प्रेम असाध्यै राम्रो रहेछ राम्रो भयो घर परिवार असाध्यै कसिलो छ एकदम मजबुत छ सबै कुरामा राम्रो छ यो छोरीको लागि राहु भन्ने ग्रह अलि अशुभ भएर आयो यो राहु भन्ने ग्रहको शान्ति स्वस्थ पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला धेरै कुरामा राम्रो हुन्छ है त अरू केही छ
7: अनि घरको वास्तुहरू चाहिँ कस्तो छ त फेरि
1: वास्तुको लागि राम्रै छ राहु भन्ने ग्रहको शान्ति गर्न अरू केही गर्नु पर्दैन राम्रो छ छैन है छोरी भाग्यमानी हुनुहुन्छ राहुले कहिले काहीँ स्वास्थ्यलाई असाध्य हानि गर्छ हानि गर्यो भने हतारपत्र हस्पिटल भन्दा पनि ग्रह शान्ति चाँडो गर्नुभयो भने राम्रो हुन्छ है अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी नेपालभरबाट यो आवाज तपाईँहरूलाई दिइरहेका छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ यतिखेर हामी कार्यक्रमको लगभग अन्तिममा छौं एउटा कुरा जानकारी गराइहालौ पुरूषोत्तम महिनामा कहिल्यै पनि गर्भधारण गर्न हुँदैन नयाँ कामहरू गर्न हुँदैन सप्ताह पुराण रुद्राभिषेक जुन आफ्नो ग्रह शान्ति होस् पितृतरण भनेर गर्न हुँदैन तर पुरूषोत्तमको पाठहरू सुन्नुहुन्छ भागवतको पाठ सुन्नुहुन्छ तर आफ्नो इच्छा बिना भनेको कामको इच्छा बिना भनेको मेरो चाहिँ पितृ सर्लक्क तरुण है भनेर होइन जे जे भए पनि मलाई राम्रो होस् भनेर चाहिँ गर्नु पर्यो पुरूषोत्तम महिनाको कथा सुन्नेलाई अक्षय पुण्य प्राप्ति हुन्छ भनेर शास्त्रमा लेखा छ अनि यो अपुप दान पनि गर्नुपर्छ है मालपुवा क्या मालपुवा काँसको थालमा मालपुवा राखेर अनि काँसकै थालले चाहिँ छोपेर पहेँलो वस्त्रले छोपेर ढाकेर काँसकै कचहरूमा घिउ र सुनको थोरै प्रतिमा तिलहरूसहित 33 भगवानको नामले पूजा गर्नुपर्छ एक एक दिन पहिलो दिन ओम विष्णवे नमः आज ओम विष्णवे नमः ओम विष्णवे नमः महाविष्णवे नमः ओम हराय नमः ओम कृष्णाय नमः ओम अदोक्षया छजाय नमः ओम केशवाय नमः ओम माधवाय नमः ओम रामाय नमः ओम अच्युताय नमः ओम पुरुषोत्तमाय नमः ओम गोविंदाय नमः ओम वामनाय नमः ओम श्री साय नमः श्रीकंठाय नमः ओम विश्वसाक्षिणे नमः ओम नारायणाय नमः ओम मधुरीपवे नमः ओम अनिरुद्धाय नमः ओम त्रिविक्रमाय नमः ओम वासुदेवाय नमः ओम जगद्योनाय नमः ओम अनन्ताय नमः ओम शेषसायिने नमः ओम संकर्षणाय नमः ओम प्रद्युम्नाय नमः ओम दैत्यराय नमः विश्वतोमुखाय नमः ओम जनार्दनाय नमः ओम धरावासाय नमः ओम ब्रह्मणे नमः भास्कराय नमः ओम श्रीपतये नमः भन्ने है यसरी नामले पूजाहरू गर्ने अपुङ्गहरू दान गर्ने काँसको थालहरूमा अन्तिममा साङ्गीको दिन पनि सबै कुराहरू गर्ने गर्नुभरि धेरै कुरामा राम्रो हुन्छ आजको लागि कार्यक्रमको अन्तिम भागमा छु भोलि बिहान उपस्थित हुने वाचा गर्छु तपाईँ र मेरो भेट भोलि रेडियोमा हुनेछ दिनैभरि तपाईँको फोनको प्रतीक्षामा रहनेछौ आजको लागि आज्ञा चाहन्छु राधे राधे

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488। कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
1: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिष पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबरी संख सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संख सभाको खादबरीमा मेची आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योतिष पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: प्रिमियममा आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ त्यसैले त म सही भन्दैछु
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। म नवीन समाचार अब विस्तारमा। नेकपा एमालेको तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। जनताको बहुदलीय जनवादका प्रणेता भण्डारी र कुशल संगठक आश्रितको 33 स्मृति दिवसमा एमाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो। मदनगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पताल बिरामीलाई फलफूल वितरण गर्ने जस्ता कार्यक्रम तय गरिएका छन्। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादको प्रणेताका रूपमा मान्दै आएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई युगद्रष्टा भएको बताउनु भएको छ। मदन आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै उहाँले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि निरन्तर अगाडि बढ़न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको उल्लेख गर्नु भएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित जनताको बहुदलीय जनवाद जब जले लोकतान्त्रिक माध्यम मार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसायोग्य राजनैतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनु भएको छ। सिरहा स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले 40 लाख बराबरको अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले नवराजपुर गाउँपालिका 5 देवनगरबाट अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको हो। ट्रकबाट 40 लाख रूपियाँ मूल्य बराबरको कस्मेटिक, दन्तमञ्जन, ओखर लगायतका राजस्व छलीका सामान बरामद भएको सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ थापाले जानकारी दिनुभयो। यस्तै ट्रक र स्थानीय 50 वर्षीय राजेश यादव र 39 वर्षीय आनन्द यादवलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले अहिले गण्डकी, बागमती र कोशी प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका स्थानमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा मध्य प्रदेश लगायत लुम्बिनी, सुदूरपश्चिम प्रदेशको हिमालय र पहाड़ी भूभाग तथा कोशी प्रदेशको तराईको भूभागमा एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज विश्वका विभिन्न देशमा विश्व दूरसंचार तथा सूचना समाज दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि को प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउने गरिन्छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: Mommy, garmi bhaiya ke chiso kyun na? Kyun na lai chiso? Uthao hote.
2: Aare?
1: Garmi manaya fresh. This fresh paper, nutrition means
2: chiso hote.
3: छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरु लागू हुनेछ।
0: Coming up next,
4: The Good Morning Show.
5: कान्तपुर डायरीमा अब बाँकी प्रसंग। थाइल्याण्डको राजधानी बैंकक स्थित एक रेलवे क्रसिङमा घुटिरहेको मालवाहक रेलले बसलाई ठक्कर दिँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 32 जना घाइते भएका छन्। ठक्कर लगत्तै भएको आगलाईका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको सरकारी अधिकारीहरूले जनाएका छन्। एयरपोर्ट रेल लिंकको मक्कासान स्टेशन नजिकै गुडिरहेको सार्वजनिक बस र आसपासका सवारी साधनहरूमा भीषण आगो लागेपछि अग्नि नियन्त्रक र उद्धार टोलीलाई घटनास्थलमा खटाइएको थियो। सो दुर्घटनामा कार र मोटरसाइकलहरू पनि परेको समाचारमा उल्लेख छ। कन्टेनर बगेको मालवाहक रेलले समयमै ब्रेक लगाउन नसक्दा बससँग ठोकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अफ्रिकी देश कंगोमा इबोला भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरूको संख्या तीव्र रूपमा बढ़न थालेको छ। हालसम्म प्रयोगशालाबाट प्रमाणित 8 र 240 शंकास्पद संक्रमणका घटनाहरू फेला परेका छन् भने सो संक्रमणका कारण 80 जनाको शंकास्पद मृत्यु भइसकेको छ। यो महामारी इटोरी प्रान्तका विभिन्न क्षेत्रमा देखिएको समाचारमा उल्लेख छ। महामारीको जोखिम सीमा पार गरेर छिमेकी देश युगाण्डातर्फ पनि विस्तार भएको बताइएको छ। कंगोबाट यात्रा गरेर युगाण्डा पुगेका दुईजना नागरिकमा 24 घण्टाको अन्तरालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ, जसमध्ये एकजनाको मृत्यु भइसकेको छ। प्रारम्भिक अनुसन्धान अनुसार संक्रमित दुई व्यक्तिबीच आपसमा कुनै प्रत्यक्ष सम्पर्क वा सम्बन्ध देखिएको छैन। यसैबीच स्वास्थ्यकर्मीहरूको समेत भाइरसका कारण मृत्यु हुन थालेपछि स्वास्थ्य जोखिम समेत बढ़ेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग। एफए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। गए राति फाइनल खेलमा चेल्सीलाई 1-0 पराजित गर्दै सिटीले उपाधि जितेको हो। यससँगै सिटीले यो सिजन इंग्लिश फुटबलका दुवै कप जितेको छ। यसअघि टोलीले लीग कप जितेको थियो। बेम्बलीमा भएको फाइनलमा एडलिङ हलानले दिएको पासमा एन्टोइन सेमेन्योले 71 मिनटमा गरेको गोललाई निर्णायक बने। एक गोलले पछाडि रहेपछि चेल्सीले लगातार प्रयास गरे पनि ती निर्णायक हुन सकेन। सिटीका लागि प्रशिक्षकका रूपमा पेप ग्वाडियोलाले जितेको यो 20 उपाधि हो। हारले चेल्सी भने यो सिजन उपाधिविहीन हुनेछ। सिटी यसअघिका दुई एफए कप फाइनलमा पराजित भएको थियो। म्यान्चेस्टर युनाइटेड र क्रिस्टल प्यालेस विरूद्धको फाइनल हारेपछि सिटी अहिले विश्व फुटबलकै सबभन्दा पुरानो प्रतियोगिताको च्याम्पियन भएको हो। चेल्सी एफए कपको फाइनलमा पराजित भएको यो लगातार 4 पटक हो। हवस् त, यसपछि कान्तिपुर डायरीको बुलेटिन यहीँ सकिन्छ। नवीन बिदा हुन्छु, नमस्कार।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रो खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको चार सूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवाहरू ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि, सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 553 40 र 98 0700 1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: मोतियाबिन्दु शल्यक्रिय सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्मा आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेती आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिय शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा।
2: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
3: ओहो लाउरेसा, गाउँ आएर बेपत्तै हुनुभयो त।
4: यसो नभन्न सुल्टिनी, अरूको नासो पुर्याउनै पर्यो।

0: छोरी ए छोरी होइन किन बोल्दैन यो लौ नानी नाकमुखै काटिसी हाम्रो नानीको बा ए नानीको बा हाम्रो छोरीले त हाम्रो नाकमुखै काटिछ
1: होइन के भन्छ यो
0: त्यो कुल खानदान के नमिल्नेसँग गएर मरेछ हेर्नुहोस् त
2: बाबा मेरो चिन्ता नलिनु म तेजसँग गए
1: हेर बुढी अहिलेको जमानामा पनि यस्तो कुरा गर्नुहुन्न केटो भौजी हो इमान्दार छ लायकको पनि छ छोरीलाई सुखै सुखमा पाल्छ तिमी ढुक्क हौ छोरी ज्वाइँलाई चाहिँ चाँडै बोलाउने चाँजो पाँजो मिलाउनु पर्छ ल हेर जाऊ।

0: हजारौं विद्यार्थी कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: रिमा इन्टरटेनमेन्ट नेपाल

हिमा रेकर्डिङका विभिन्न चर्चित पुराना तथा नयाँ गीतहरूलाई सुन्न अनि हेर्नका लागि कृपया यस च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।

0: तिमी रोकेर हौ आज निरज दाइको एनिभर्सरी सरेर जाने होइन एल्सा सोल्टिनी नै आउँदै थियो अरे हो
1: म त पता गर्नु जान्छु म त नआउनु जान्छु
0: म त नयाँ लुगा किन जान्छु
1: म त म झुन जान्छु यहाँ

0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्घ सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914। सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: खाँदबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083/14 सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संख्या सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901055।
4: More style, more design. Total Tailors.
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्कर स्वभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने पुच दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-77-75।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801, जनक पौडेली, 9852-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्कुवा सभा 95.5 मेगाहर्ज।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सपुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
10: सम्पर्क 0294400084 र 9804545827।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: आन्तरिकता अझै रहेको नेताहरूको भनाई। अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसका कारण अहिलेसम्म 80 जनाको मृत्यु। विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य आपतकाल घोषणा। र एफए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई चेल्सी 1-0 पराजित।

0: दस होइन बिस होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
2: नेकपा एमाले तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रित स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ। जनताको बहुदलीय जनवादका प्रणेता भण्डारी र कुशल संगठक आश्रितको 33 स्मृति दिवसका अवसरमा देशभर कार्यक्रमको आयोजना गरिएको हो। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाठार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको एमाले जनाएको छ। का योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने लगायतका अन्य कार्यक्रम पनि राखिएका छन्। भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई युगद्रष्टा भएको बताउनु भएको छ। मदन आश्रित स्मृति दिवसका अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै उहाँले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले अझै पनि निरन्तर अगाडि बढ़न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधूरो हुन नदिन प्रेरित गरिरहेकै उल्लेख गर्नुभयो। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेता मदन भण्डारीद्वारा परिवर्तित जनताको बहुदलीय जनवाद जब जले लोकतान्त्रिक माध्यम मार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै एमालेलाई जनताको भरोसा योग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनु भएको छ। उहाँले मदन आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्नुपर्ने उल्लेख गर्नु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज देशभर वड़ा अधिवेशन गर्दैछ। यसअघि तदर्थ समिति गठन गरिएका 1500 वड़ाको अधिवेशन आज एकसाथ गर्न लागि हो। करिब 3000 वड़ामा तदर्थ समिति बनिसकेको छ, जसमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको संगठन विभाग सचिव शंकर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार तदर्थ समिति बनेका तर वड़ा अधिवेशन हुन नसकेका बाँकी वड़ाको अधिवेशन आज हुन लागेको हो। रासोपाले वड़ा अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको थियो, जस अनुसार 3 जेठभित्र गठन भएका तदर्थ समितिका वड़ामा भने 16 जेठमा अधिवेशन गर्ने तयारी गरेको छ। रासोपाले सबै तहको अधिवेशन गरेर आगामी अषाढ 7 गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ।
2: आरोही कामिरीता शेर्पाले फेरि नयाँ कीर्तिमान कायम गर्नु भएको छ। 32 पटक सगरमाथाको आरोहण गरेर शेर्पाले विश्वमै सबैभन्दा धेरै पटकको कीर्तिमानी बनाउनु भएको हो। कामिरीताले आज बिहान 10:12 विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको 7 समिट ट्रेक्सले जनाएको छ। सन् 1994 मे 13 पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरीताको नाममा 8000 मिटर अग्ला शिखरमा सबैभन्दा बढ़ी आरोहण गरेको कीर्तिमान छ।
1: नेपालमा उच्च रक्तचाप प्रभावितको संख्या बढ़दै गइरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालका 24.5% वयस्कमा उच्च रक्तचापको समस्या देखिएको हो। नेपालमा कुल मृत्युको करिब 70% हिस्सा नसर्ने रोगले ओगटेको सरकारको तथ्याङ्क छ। तीमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट मात्रै 27.36% मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। उच्च रक्तचापलाई यस्ता रोगहरूको प्रमुख जोखिम कारकका रूपमा लिएको छ, विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वभर करिब 1.4 अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन्। मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व उच्च रक्तचाप दिवस 2026 अवसरमा उच्च रक्तचाप नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि गर्न अपील जारी गरेको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वभर करिब 1.4 अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन्। उच्च रक्तचाप भएका 4 जना मध्ये 1 जनाको मात्र रक्तचाप नियन्त्रणमा छ।
2: गोरखाको लार्के सड़क खण्ड अन्तर्गत धार्चे गाउँपालिका 7 लापू स्थित नौली खोलाको मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। 2079 निर्माण शुरू भएको पुल 2 पटक म्याद थपेपछि मात्र निर्माण सम्पन्न भएको हो। पुल निर्माण पूरा भएसँगै आजबाट सवारी चल्न शुरू भएको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो। 35 मिटर लम्बाई र 8.40 मिटर चौडाईको पुल निर्माणका लागि 4.35 करोड़ लागत लागेको उहाँले जानकारी दिनुभयो। 2081 असार भित्रै काम सक्ने गरी 2079 साउनमा पुल निर्माणको जिम्मा सूर्योदय कन्स्ट्रक्सनले लिएको थियो। समयमै निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर पुल निर्माण गरिएको उहाँले बताउनुभयो। नौली खोला पुलले पूर्णता पाएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछा खोला तथा चुम्नुब्री गाउँपालिकामा आउजाउ सहज भएको स्थानीयले बताएका छन्।
1: सिराहा स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले 40 लाख बराबरको अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले नवराजपुर गाउँपालिका 5 देवनगरबाट अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको हो। ट्रकबाट 40 लाख रूपियाँ मूल्य बराबरको कस्मेटिक्स, दन्तमञ्जन, ओखर लगायतका राजस्व छलीका सामान बरामद भएको सिराहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाले जानकारी दिनुभयो। ट्रक र स्थानीय 50 वर्षीय राजेश यादव र 39 वर्षीय आनन्द यादवलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
2: विश्वका विभिन्न देशमा आज विश्व दूरसंचार तथा सूचना समाज दिवस मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 यो दिवस मनाउँदै आइएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा।
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50-541।
6: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
7: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
0: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। सरसरु लाग्नु हुनेछ।
8: Red Bull, Babal Energy।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। थाइल्याण्डको राजधानी ब्याङ्कक स्थित एक रेलवे क्रसिङमा गुड़िरहेको मालवाहक रेलले बसलाई ठक्कर दिँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ, अन्य 32 जना घाइते भएका छन्। ठक्कर लगत्तै भएको आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको सरकारी अधिकारीहरूले जनाएका छन्। एयरपोर्ट रेल लिंकको मक्कासान स्टेशन नजिकै गुड़िरहेको सार्वजनिक बस र आसपासका सवारी साधनहरूमा भीषण आगो लागेपछि अग्नि नियन्त्रक र उद्धार टोलीलाई घटनास्थलमा खटाइएको थियो। सो दुर्घटनामा कार र मोटरसाइकलहरू पनि परेको समाचारमा उल्लेख छ। कन्टेनर बोकेको मालवाहक रेलले समयमै ब्रेक लगाउन नसक्दा बससँग ठोकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
2: अफ्रिकी देश कंगोमा इबोला भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरूको संख्या तीव्र रूपमा बढ़ेको छ। हालसम्म प्रयोगशालाबाट प्रमाणित 8 वटा र 246 वटा शंकास्पद संक्रमणका घटनाहरू फेला परेका छन् भने यस रोगका कारण 80 जनाको शंकास्पद मृत्यु भइसकेको छ। यो महामारी इटुरी प्रान्तका विभिन्न क्षेत्रमा सो भाइरसको संक्रमण फैलिएको समाचारमा उल्लेख छ। महामारीको जोखिम सीमा पार गरेर छिमेकी देश युगाण्डातर्फ पनि विस्तार भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार संक्रमित दुई व्यक्तिहरू बीच आपसमा कुनै प्रत्यक्ष सम्पर्क वा सम्बन्ध देखिएको छैन। यसैबीच स्वास्थ्य कर्मीहरूको समेत भाइरसका कारण मृत्यु भएपछि स्वास्थ्य जोखिम समेत बढ़ेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
1: अब खेल प्रसंग। एफए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। गैराती भएको फाइनलमा चेल्सीलाई 1-0 गोलले पराजित गर्दै सिटीले उपाधि जितेको हो। यससँगै सिटीले यो सिजन इंग्लिश फुटबलका दुवै कप जितेको छ। यसअघि टोलीले लीग कप जितेको थियो। वेम्बलीमा भएको फाइनलमा इर्लिङ हालान्डले दिएको पासमा एन्टोइन सेमेन्योले 71 मिनटमा गरेको गोल निर्णायक बन्यो। एक गोलले पछाडि रहेपछि चेल्सीले लगातार प्रयास गरे पनि 3 निर्णायक हुन सकेनन्। सिटीका लागि प्रशिक्षकका रूपमा पेप ग्वार्डियोलाले जितेको यो 20 उपाधि हो। हारले चेल्सी भने यो सिजन उपाधि विहीन हुनेछ। सिटी यसअघिका दुई एफए कप फाइनलमा पराजित रहेको थियो। म्यान्चेस्टर युनाइटेड र क्रिस्टल प्यालेस विरूद्धको फाइनल हारेपछि सिटी अहिले विश्व फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिताको च्याम्पियन भएको हो। चेल्सी एफए कपको फाइनलमा पराजित भएको यो लगातार 4 पटक हो। अवस्थै नै प्रसंगसँगै मध्याह बाह्र बजेको कान्तिपुर डायरी सकियो। सहकर्मी दीप शिखा र पूजनी विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-600।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यहीँको 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवाहरू ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिसाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होम्यो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी एक प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम दर्ताको लागि सम्पर्क नम्बर 98425 50770 029553040 र 98007001555। यहाँ डिएफसीका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0249140084 र 9804045827।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
13: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल 98615 39444
14: र 0295901155।
7: More style, more design. Total Tailors.

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर तपाईँ हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजे।

0: 半气儿。
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न

0: खुट्टा छ धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236619 र 98520161600।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेज

0: खुल्ला सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका एक भानु चोक शङ्ख सभा।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापा नेत्र आँखा अस्पताल बेतामठको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेची आँखा अस्पताल बेतामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ पेत्रत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: NTSA कम्प्युटर सेन्टर खादरी एक संकुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुशीको खबर खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान: नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना: वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन, सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: खाँदबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक, वडा कार्यालय।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
2: खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, एकजना गम्भीर बिरामी। राम्रोसँग नचिनेको च्याउ नखान बिग्रेको सुझाव। 10 महिनामा 45,32 करोड़ रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर संकटमा परेको निर्माण व्यवसाय महासंघको भनाई, काम गरे घाटा हुने र नगरे कालो सूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनको कारण अस्ट्रेलियामा आवास संकट अति गम्भीर बन्ने चेतावनी। 1 दशकमा घरबार विहीनको संख्या 4 गुणासम्म बढ़न सक्ने अनुमान। र क्रिकेट अम्पायर भास्कर अर्यालको निधन। नेपाल खबरमा अब पूरा खबर। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार इच्छाकमना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षका संजय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पतालमा भर्ना भएका थिए। उपचाररत 13 वर्षकी मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाँच्दा दूध निस्किने वा छुँदा रंग फेर्ने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोश हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाहिँ डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रम नपर्न पाठकले सुझाव दिनुभएको छ। नसिनेको च्याउ नखानु नै उत्तम उपाय हो। चालू आर्थिक वर्ष को 10 महिनामा 45,32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22,08,08,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12,54,70,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक 55 परियोजनाका लागि 4,23,24,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2,70,00,000,000, पूर्वाधारका 1 परियोजनामा 1,65,00,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11,50,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाएको भन्दै उहाँले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाई छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्र होइन, घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायलाई काम नगरी आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले

0: लोकतान्त्रिक आन्दोलन संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब नागरिकको सेवाभावमा बढ़ी केन्द्रित हुनुपर्ने बताउनुभयो। जनमुखी कार्यशैली आत्मअनुशासन र सेवाभावका साथ अघि बढ़े मात्रै राजनीतिक दलहरूको शक्ति बलियो हुने उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर

शहरहरूमा आवास संकट अत्यन्त गम्भीर बन्न सक्ने एक अध्ययनले देखाएको छ। अहिलेकी अवस्था रहिरहे सन् 2035 घरबार विहीनको संख्या 4 गुणासम्म बढ़न सक्ने चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार प्राकृतिक विपत्ति र अत्यधिक मौसमीय घटनाहरू बढ़ेसँगै घर तथा सम्पत्तिको बीमा खर्च अत्यधिक महँगो हुनेछ, जसले घर धनी र भाडामा बस्ने दुवै वर्गलाई आर्थिक दबावमा पार्नेछ। बाढ़ी, डढ़ेलो र अत्यधिक गर्मी जस्ता घटनाले निर्माण सामग्रीको आपूर्तिमा अवरोध पुर्याउने भएकोले नयाँ घर निर्माणको लागत पनि तीव्र रूपमा बढ़ने अध्ययनले देखाएको छ। अध्ययनले कम कार्बन उत्सर्जनको अवस्थामा समेत सन् 2020 को तुलनामा घरबार विहीनको संख्या दोब्बर हुन सक्ने र भाडामा बस्नेहरूको आर्थिक क्षमता 23% घट्न सक्ने अनुमान छ। अनुसन्धानकर्ताहरूले भविष्यका हरेक आवास नीतिमा जलवायु परिवर्तनको असरलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने निष्कर्ष निकालेका छन्। अब खेल खबर। नेपाली क्रिकेटका अम्पायर भास्कर अरियालको निधन भएको छ। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर 4 निवासी अरियालको बिहान निधन भएको हो। क्रिकेटका लेभल 1 अम्पायर अरियाल जण्डिस रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले स्थानीयदेखि विभिन्न प्रतियोगिताहरूमा क्रिकेट अम्पायरको भूमिका निर्वाह गर्दै आउनु भएको थियो। अरियालको निधनप्रति नेपाली क्रिकेट संघ ज्ञान तथा कोशी प्रदेश क्रिकेट संघले दुःख व्यक्त गरेका छन्। अरियालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको दुवै संस्थाले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्। अरियालको आजै दिउँसो विराटनगरमा रहेको परोपकार घाटमा अन्त्येष्टि गर्ने तय भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, एकजना गम्भीर बिरामी। राम्रोसँग नचिनेको च्याउ नखान बिगेको सुझाव। 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर संकटमा परेको निर्माण व्यवसायी महासंघको भनाई, काम गरे घाटा हुने र नगरे कालो सूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा आवास संकट अति गम्भीर बन्ने चेतावनी। एक दशकमा घरबार विहीनको संख्या 4 गुणासम्म बढ़न सक्ने अनुमान। र क्रिकेट अम्पायर भास्कर अरियालको निधन।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो समूह सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा

0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउ न त सर।
1: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-77-75।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने, यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म, कक्षा सञ्चालन
9: असार पहिलो हप्तादेखि।
8: नोट, एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 9852061612।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गर्न

0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली, 98525354 र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव, नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खाँदबारी 1 प्रगति टोल, खाँदबारी नगरपालिकाको गेट अगाडि, सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029553040 र 98007001555। यहाँ डिएक्सिनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: हेर्न यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यम से नेपालीको हर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना नेपाल नेत्र ज्योतिषा तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापा नेत्र आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेची आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177 नेपाल नेत्र ज्योतिष संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा
3: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेरसाबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको

0: र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

सेवा नमस्ते, म गीतका हार्दिक मान्छिराजी। यो मेरो गीत सुनेर पक्कै पनि हजुरहरू इन्जोय गर्नु नै भयो होला, आशा छ मन पनि त्यत्तिकै पराइदिनुहुनेछ। जस्तो छ त्यस्तै हजुरहरूले आफ्नो प्रतिक्रिया पनि राखिदिनु होला, सहयोग सपोर्ट एकदमै खाँचो छ ताकि भोलिको दिनमा अझै अगाडि बढ्न सकौँ। यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला अनि सुझाव पनि

0: तपाईँले करोडौं करोडको दिएपछि पछि राख्ने लाखको उसले मुस्कान
1: यो त ग्रुपमा हात समाउँदै गयो होइन राजेश रसिन त अब तर त होइन राजन मुकाली तर त्यो अरूले गर्ने हो.

0: आकर्षक रंगका कपड़ा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्कु सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914। सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्ख्या।

0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खासदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यही 2083 जेठ 10 गति आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै गर्नुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50770, 029553040 र 98007001555। यहाँ डिएसएम का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन त काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली।
2: सम्पर्क 029140084 र 98045487। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
4: रेडियो सङ्खुवा सभा, समय सूचक अहिले साँझको 5 बज्यो।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 0295 90 155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि

0: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषाङ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापा मेटे आँखा अस्पताल बेर्तामुठको काविक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेटे आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योतिषाङ तेस्रोमा आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा सभा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक आयल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल्स फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवाहरू ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 425 50 770 029 553 40 र 98 007 00 155। यहाँ डिएक्सएम का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
6: कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 029 590 6667 र 98 420 22 6667।
9: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चपागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आफ्नै रेकर्ड तोड्दै कामी रिता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा। प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त।
0: चितौनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, नचिनेको च्याउ नखान बिग्रेको सुझाव। डब्ल्यूएचओद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा।
1: चिनी आयात नहुँदा पनि बजार भाव नबढ्ने, कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने सरकारको भनाई।
2: धारणी 8 महिनालाई पुग्छ भन्ने आँकडा आएको हो। उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने मूल्य बढाइहाल्दैनौ। चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो छँदैछ।
0: भारतको आन्ध्र प्रदेशमा 3 वा 3 भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा। आर्थिक सहित शिक्षा र अभिभावक विदा पनि उल्लेख्य बढ़ाउने।
1: र नेपाल सुपर लीगको 4 संस्करण भदौमा शुरू हुने। आईपीएल क्रिकेटमा पंजाब बंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याउँदै। विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पाले 32 र लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिनिने कामिरिता शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। यस्तै माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको हो। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। लाक्पा शेर्पा सन् 1973 संखुवा सभाको मकालु 2 जन्मनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। यसरी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले पनि आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुनुहुन्छ। अहिले वसन्तकालीन सगरमाथा आरोहण चलिरहेको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जनाले अनुमति दिएका छन्।
1: चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पताल भर्ना भएका थिए। उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाज्दा दुधे निस्किने वा छुँदा रंग फेरिने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोश हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। चिनेको च्याउ नखानु नै उत्तम उपाय हो।
0: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कुनै स्वीकृत खोप वा उपचार नभएको दुर्लभ प्रजाति पहिचान गरेको भन्दै डब्ल्यूएचओले यो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ। अहिलेसम्म 246 जना शंकास्पद संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड चाहिँ पूरा नगरेको जनाएको छ। इबोला जंगली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको भनाई छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्दछ। यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुन्छ। यी शुरूआतका लक्षणहरू मात्र हुन्। त्यसपछि बान्ता हुने, झाडा पखला लाग्ने र कसै कसैलाई आन्तरिक र बाहिर रक्तस्राव पनि हुन सक्छ। प्राय प्राणघातक हुने यो भाइरस संक्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय 2 देखि 21 दिनसम्म हुन्छ। इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै संक्रामक हुन्छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फैला परेको थियो।
1: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगिने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्र 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। रेमिट्यान्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ। सरकारले विद्युतीय गाड़ीको प्रयोग बढ़ाउनुका साथै कृषि क्षेत्रमा पनि विद्युत महसुलमा छुटो दिएर 100% विद्युतीय सिंचाई पम्पमा रूपान्तरण गर्ने योजना रहेको जनाएको छ। नेपालमा कुल जड़ित विद्युत उत्पादन क्षमता 4296 मेगावाट पुगिसकेको छ।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्खुमा रहेको मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमाले आत्मसुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। उहाँले एमालेमा सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। एमाले आज पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नेताहरू भण्डारी र आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुङ्गामा गाड़ी दुर्घटना हुँदा निधन भएको थियो। नेता भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मानिन्छ।
1: सरकारले वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर आतंक मचाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले रूपन्देहीको बुटौलमा प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएको उनीहरूको भनाइ छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले आयोजना गरेको प्रदर्शनीमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका 22 बढ़ी जिल्लाबाट सयौंको संख्यामा सहभागिता रहेको छ। कार्यक्रममा सहभागीले सरकार विरूद्ध नाराबाजी गरेका छन्। प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनात गरेको छ। संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले एकबद्धता जनाएका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा भाव बढ़न नदिन सरकारले गरिरहेको कामबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। Major appliances, बेचरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त, चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, मसिनेको च्याउ नखान बिग्रिएको सुझाव, डब्ल्यूएचओद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा, आउँदो 10 वर्षभित्र खाना पकाउने ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक लगायतका खबर प्रस्तुत गरे।
1: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि आम उपभोक्तामा बजारमा चिनी अभाव र मूल्य वृद्धिको आशंका बढ़ेको छ, तर सरकारले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा 8 महिनालाई पुग्ने चिनी मौजदात छ, साथै कृत्रिम अभाव सृजना गर्ने, अनावश्यक संचित गर्ने तथा मूल्य वृद्धि गराउने जोखिम पनि बढ़ेको छ। साथै सरकारले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी चिनी संचित नगर्न पनि आग्रह गरेको छ। यसै विषयमा साथी हृदय रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीसँग कुराकानी गर्नुभएको छ।
12: नेपालले वर्षभरिमा 2,70,000 टन चिनी खपत गर्ने रहेछ, यो वार्षिक डाटा हो। यो त्यो मध्ये नेपालभित्र उत्पादन हुने 1,50,000 टन रहेछ, र चाहिँ योभन्दा अगाडि आयात भएर स्टक भएकै पनि एमाउन्ट हेर्दाखेरि चिनी उद्योगीहरूको क्रसिङ सिजन पनि बाँकी रहेको विषयलाई विश्लेषण गर्दाखेरि आगामी 8 महिनालाई चाहिँ पुग्छ भन्ने आँकडा आएको हो। यो वास्तविक आँकडा हो। हेर्नुहोस्, चिनीको खपत गर्ने क्रम त्यति धेरै बढ्दोमा छैन, बरू घट्दो क्रममा होला, यो आनी बानीसँग पनि सम्बन्धित छ। यसो भन्दा चाहिँ हामीले उत्पादन नगर्ने भन्ने पनि मैले भन्न खोजिन। यसमा संलग्न 1,00,000 भन्दा बढी किसानहरू यसमा संलग्न हुनुहुन्छ, यो रोजगारीको माध्यम पनि भएको छ।
13: आयात प्रतिबन्ध अथवा चाहिँ आन्तरिक खपतबाटै हामीले चलाउनु पर्ने अवस्था आयो भने बजारमा अलिकति कृत्रिम मूल्य वृद्धिसँगै कि कालोबजारीको पनि अलिक शंका गरिन्छ, यसका लागि के छ तयारी अनुगमन बजारको?
12: हो, त्यसमा म जोडे उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने हामीले यो चाहिँ प्रतिबन्ध लायो भन्दैमा मूल्य बढाइहाल्दैनौ, हामी मूल्यको सीमा नाग्दैनौ। अहिले उपलब्ध भएकै मूल्यमा चाहिँ हाम्रो फ्याक्ट्री गेट प्राइस चाहिँ चेन्ज हुँदैन भन्नु भएको छ एउटा पक्ष। अर्को यसो भन्दैमा सबै व्यवसायहरूले चाहिँ सबै ठाउँमा त्यसरी नै पालना गर्नु होला भन्ने कुरा त अब चाहिँ शंकाको विषय हुन सक्छ, व्यवसायका बाध्यताहरू पनि केही होला। त्यो विषयलाई हेर्नको लागि हामीले हाम्रो संस्थाहरू मार्फत वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग लगायत प्रदेश र स्थानीय तहमा क्रियाशील संयन्त्रले चाहिँ यो अनुगमनको विषयलाई पनि अगाडि बढाउँछ। चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो छँदै छ। भारतबाट रोकिएपछि अरू विकल्प पनि छैन र भन्ने क्वेसन उठ्न सक्छ। त्यसको हकमा विगतमा नै प्र्याक्टिसहरू भएको छ, अन्य देशबाट पनि आपतै परेको अवस्थामा होइन समस्या नै परेको अवस्थामा सरकारले सोध्दैन भन्ने विषय पनि होइन।
13: किसानलाई कसरी प्रोत्साहन गर्ने र आन्तरिक उत्पादन वृद्धिका लागि के गर्ने, हामी सधैँ निर्यातमा मात्रै भर पर्ने अवस्था त होइन।
12: हजुर हो, मैले अघि राख्दै थिएँ किसानहरू 1,00,000+ यसमा सम्भावना हुनुहुन्छ। विगत 2-3 वर्ष अगाडितिर त किसानहरू पीड़ित हुनुभयो, उहाँले समयमा उनको पैसा पाउनु भएन भन्ने सवाल पनि थियो, त्यो सवाल अहिले छैन। अहिले चाहिँ उहाँहरूले उखु उपलब्ध गराउनुहुन्छ, उद्योगीले चाहिँ खाता मार्फत त्यो रकम उपलब्ध गराउनुहुन्छ। अहिले चाहिँ सतहमा त्यो विषय आएको छैन, त्यसैले अब किसानहरू उत्साहित हुनुहुन्छ। उहाँहरूलाई बरु प्रविधि र उन्नत जातको चाहिँ हामीले सहयोग सपोर्ट गर्न सक्यौं, अनुदान पनि छ, किसानहरूको लागि अनुदान छ। कृषि वन तथा वातावरण मन्त्रालय भएको छ नाम चाहिँ, त्यो मन्त्रालयको सचिवजीकै उपस्थितिमा हामी छलफल गरेका थियौं। उहाँले के पनि भन्नुभएको थियो भने भारत सरकारले नेपाललाई 2 उन्नत जातको बिरुवा तपाईँहरू लैजान सक्नुहुन्छ भन्दा चाहिँ सीमावर्ती ठाउँबाट उपलब्ध हुने पनि बताउनु भएको छ। अब यदि त्यो भन्दैमा फेरि किसानले लिइहालन् भन्ने पनि छैन, हेर्नुहोस् होइन, स्थानीय तहमा रहेका चाहिँ हाम्रो सरकारी कृषिसँग सम्बन्धित शाखा, कृषि सेवा केन्द्र यिनीहरूबाट चाहिँ, कृषि ज्ञान केन्द्र यिनीहरूबाट ती बिरुवाहरू उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ। थोरै उखुबाट धेरै चिनी उत्पादन कसरी गर्न सकिएला त, अनि चिनी पनि योभन्दा अझै क्वालिटीको कसरी निकाल्न सकिएला ताकि हामीले चाहिँ अन्तर्राष्ट्रिय बजारबाट जुनसुकै उद्योगको लागि पनि चिनी नेपालमै उपलब्ध हुन सकोस् भन्ने विषयलाई पनि जोडेर जान सकिन्छ। विदेशबाट आउँदाखेरि 15% भन्सार तिरेर चिनी आउने गर्छ, आयात हुँदा त्यो 15% भन्सार भन्नुको चाहिँ राख्नुको मतलब के हो भने भित्रका उद्योगी व्यवसायहरूको चाहिँ फर्मा हो, उहाँहरूको पक्षमा स्वदेशी उद्योगको संरक्षणको पक्षमा राखिएको विषय हो। त्यसमा पनि रिवायत गरेर थोरै बढाउन पो सकिन्छ कि होइन, चिनीकारै विकल्पहरू हुन सक्छन्, अरू प्लान्टहरू सक्खरहरू पनि प्रयोगमा आइरहेछ होइन।
0: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा खबरकै सिलसिला, चालू आर्थिक वर्षको 10 महिनामा 45,32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45,32,16,00,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22,08,80,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटनमूलक क्षेत्रका लागि 199 परियोजनामा 12,54,70,00,000, सेवामूलकमा 55 परियोजनाका लागि 4,23,24,00,000 र उत्पादनमूलकमा 42 परियोजनामा 2,70,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पूर्वाधारका 1 परियोजनामा 1,65,00,000,00 रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11,50,00,000 रूपियाँको लगानी प्रतिबद्धता आएको छ। वैशाखसम्म मात्र 113 परियोजना मार्फत 3,52,30,00,000 रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
1: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाव बढ़ाइएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीहरूले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाई छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्रै होइन घरखेत नै गुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायीलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायीलाई काम नगरे आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्।
0: मुस्ताङको लोमाङथाङ गाउँपालिका वडा नम्बर 4 एकली भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रोनिक चुरोट भेप तथा अन्य विभिन्न सामान र कन्टेनर सहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धादिङको धुनीबेसी नगरपालिका 1 का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 का फुन्चु दोर्जे तामाङ र भोटेकोशी गाउँपालिका 3 का पासाङ शेर्पा रहेका शस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उनीहरू कोरोला नाका हुँदै काठमाडौँतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
16: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
14: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक प्रयास गरे पनि त्यसबाट उचित लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ। कार्बन बिक्रीका लागि आयोजना गोल्ड स्ट्याण्डर्डमा दर्ता गर्नुपर्ने व्यवस्था छ। प्रावधान अनुसारको प्रक्रिया अगाडि नबढ्दा कार्बन व्यापारको लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। ठूला मझौला तथा साना जलविद्युत आयोजनाले कार्बन उत्सर्जन न्यूनीकरणमा ठूलो योगदान गरेका छन्। साना जलविद्युत आयोजना समेत त्यसको लागि सक्रिय योगदान गरिरहेको अवस्था छ। आवश्यक संयन्त्रको विस्तार गर्न नसक्दा कार्बन व्यापारबाट प्राप्त हुने अपेक्षित लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले जिम्मेवार निकाय र सरकारवालाहरूमाथि प्रश्न गरेको हो।
0: आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो मलमास आउँदो असार 1 गतेसम्म रहनेछ। हरेक 32 महिना 16 दिनमा आउने यो विशेष महिनामा नित्य पाठ पूजा जप र ध्यान गर्न कुनै बाधा नरहने धर्मशास्त्रविदहरू बताउँछन्। तर मलमासमा नयाँ व्रत शुरू गर्न भनी मिल्दैन। यसैबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत मत्स्यगाउँमा रहेको प्रसिद्ध मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। एक महिनासम्म चल्ने यस मेलामा नेपाल र भारतबाट लाखौं भक्तजनहरू भगवान विष्णुको दर्शन र पूजा आराधनाका लागि आउने गर्दछन्। 1700 वर्ष पुरानो मन्दिरमा माछाको मुखबाट प्रकट भएका विष्णुको अद्वितीय मूर्ति विराजमान छ, जुन हरेक मलमासमा विशेष आकर्षणको केन्द्र बन्दछ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको आन्ध्र प्रदेश सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। मुख्यमन्त्री नायडूका अनुसार तेस्रो सन्तान जन्माउने अभिभावकले 30,000 भारतीय रूपियाँ र चौथो सन्तान जन्मिएका 40,000 रूपियाँ प्रोत्साहन रकम पाउनेछन्। यस्तै दोस्रो वा त्यो भन्दा बढ़ी सन्तान जन्माउँदा 25,000 रूपियाँ प्रसूति सहायता समेत दिने मुख्यमन्त्रीको भनाइ छ। राज्य सरकारले तेस्रो र त्यो भन्दा माथिका सन्तानका लागि 5 वर्षसम्म मासिक 1,000 रूपियाँ पोषण भत्ता र 18 वर्षसम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी पनि गरेको उहाँले बताउनुभयो। यस्तै राज्य सरकारले तेस्रो सन्तान जन्मिँदा आमालाई 12 महिना र बाबुलाई 2 महिनाको विदा दिने योजना पनि अघि सारेको छ। राज्यका झण्डै 58% परिवारमा एकजना मात्रै सन्तान रहेको पाइएको छ। आन्ध्र राज्यको प्रजनन दर सन् 1993 3 रहेको टीएफआर अहिले 1.5 झरेको छ। मुख्यमन्त्रीले जनसंख्याको सन्तुलन कायम राख्न जन्मदर 2.1 आवश्यक हुने बताउनु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
0: जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एउटा अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सृजना गरेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको यो अध्ययन साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको छ। अनुसन्धान टोलीले सन् 1985 देखि 2023 सम्मको झण्डै 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औसतमा प्रति दशक 0.045 मिलिग्राम प्रति लिटरका दरले घटिरहेको छ भने अध्ययन गरेका झण्डै 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। विशेष गरी उष्ण कटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा धेरै प्रभावित भएका छन्। यसअघि उच्च अक्षांशका क्षेत्रमा बढ़ी प्रभावित हुने अनुमान गरेको भए पनि अध्ययनले उष्ण कटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ। कर्कट र मकर रेखा बीच अवस्थित यो क्षेत्र तातो तथा जैविक विविधताले धनी छ। अक्सिजन कम हुँदा माछा लगायत जलीय जीवहरू बाँच्न संघर्ष गर्नुपर्ने अवस्था सृजना हुन्छ। अनुसन्धानकर्ताहरूले उष्ण कटिबन्धीय देशहरूका नीति निर्माताहरूलाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाण्डुमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी दिएको हो। लीगमा यसपटक 10-12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा 7 टोली सहभागी थिए। यो संस्करणको एनएसएल होम एण्ड अवे प्रणालीमा सञ्चालन हुनेछ। यसअघि प्रतियोगिता त्रिपुरेश्वरको दशरथ रंगशालामा मात्र सञ्चालन हुँदै आएको थियो। अघिल्लो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। फाइनलमा पोखरा थन्डर्सलाई हराउँदै ललितपुरले लगातार तेस्रो पटक उपाधि जितेको थियो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाण्डु रेजर्सले जितेको थियो।
0: मुगुको मुगुन कर्मा रोङ गाउँपालिकामा पहिलो पटक आयोजित छायानाथ ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले स्वर्ण पदक जितेका छन्। 33 किलोमिटर दूरीको यस रेसमा पुरूषतर्फ धीरबहादुर बुढाले 3 घण्टा 57 मिनटमा र महिलातर्फ सुनमाया बुढाले 5 घण्टा 25 मिनटमा दौड़ पूरा गर्दै उपाधि हासिल गरेका हुन्। रेसमा 12 महिला र 46 पुरूष गरी कुल 58 जना धावक धाविका सहभागी थिए भने 23 जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाड़ी थिए। स्वर्ण पदक विजेताले 2,2 लाख रूपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। कृमिबाट शुरू भई छायानाथ र चिताईकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको यस रेसको उद्देश्य छायानाथ क्षेत्रलाई अन्तर्राष्ट्रिय खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्नु रहेको आयोजकले जनाएको छ।
1: मलेसियामा हुने 2 अन्तर्राष्ट्रिय टी20 प्रतियोगिता खेल्ने जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाण्डुमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। नेपालले यही मे र जूनमा हुने एसियाली खेलकुद महिला छनौट र एसएससी महिला प्रिमियर कप खेल्नेछ। नेपाली टोलीले यही मे 23-31 मलेसियामा हुने एसियन गेम्स महिला छनौट र त्यस लगतै जून 1-13 हुने एसएससी महिला प्रिमियर कप खेल्नेछ। प्रतियोगिताका लागि क्यानले इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको छ। टोलीमा 14 सहित 4 जना वैकल्पिक खेलाड़ी रहेका छन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले पंजाब किंग्सलाई 223 रनको लक्ष्य दिएको छ। धर्मशालामा टस हारेर ब्याटिङ गरेको बेंगलुरूले 20 ओभरमा 4 विकेट गुमाएर 222 रन बनायो। बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याइरहेको पंजाबले ताजा अवस्थामा 8 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 76 रन बनाएको छ। तालिकामा बेंगलुरू 12 खेलमा 16 अङ्कसहित शीर्ष स्थानमा छ। पंजाब 12 खेलमा 3 अङ्कसहित 4 स्थानमा छ। पंजाबले पछिल्ला 5 खेलमा लगातार हारिरहेको छ। आईपीएलमा आज राति 5 स्थानको राजस्थान रोयल्स र 8 स्थानको दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल पौने 8 बजी दिल्लीको अरूण जेटली रंगशालामा शुरू हुनेछ। खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा। प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त।
0: चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो। नचिनेको च्याउ नखान बिग्रेको सुझाव। डब्ल्यूएचओद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा।
1: चिनी आयात नहुँदा पनि बजार भाव नबढ्ने। कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने सरकारको भनाई।
0: भारतको आन्ध्र प्रदेशमा 3 वाटी भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा। आर्थिक सहित शिक्षा र अभिभावक विधा पनि उल्लेख्य बढाउने।
1: र नेपाल सुपर लीगको 4 संस्करण भदौमा शुरू हुने। आईपीएल क्रिकेटमा पंजाब बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याउँदै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास थापा गाई र भोजन र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

वर्ष घोषणा गर्ने तयारी। सन् 2026 पहिलो त्रैमासमा रासायनिक मलको मूल्य 12% वृद्धि, खाद्य सुरक्षामा असर पार्न सक्ने चिन्ता। र नेपाल सुपर लीग फुटबलको चौथो संस्करण आगामी भदौमा हुने, सहभागी टोलीको संख्या बढ़ने आयोजकको भनाई।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा दीपशिखा र पुसनी समाचार अब विस्तारमा
4: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व मन्त्री आरजू राणा देउवा उपचारका लागि भन्दै गत फागुन अन्तिम साता सिंगापुर गए पनि अहिले कहाँ बसिरहेको छन् भन्ने जानकारी सार्वजनिक भएको छैन। यस बीचमा देउवा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न नेपालले गरेको आग्रह इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले अर्को पत्राचार गरिसकेको छ। यता देउवा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले भने गम्भीर प्रश्न उठाएका छन्। कान्तिपुर कर्मी मातृका दाहालले तयार पारेको एक सामग्री आजको कान्तिपुर सविस्तारमा।
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले दिएको जानकारी अनुसार इन्टरपोल समक्ष देउवा दम्पत्ति विरूद्ध नोटिस जारी गर्नुपर्ने आधारका रूपमा दुई प्रमुख कारण पेश गरिएका थिए। गैर कानूनी सम्पत्ति आर्जन गरेर शुद्धिकरण गरेको आरोपमा अनुसन्धान भइरहेको र त्यसका लागि दुवैजना विरूद्ध जिल्ला अदालत काठमाण्डमा पक्राउ पुर्जी जारी भएको थियो। तर इन्टरपोल सचिवालयले देउवा दम्पत्ति विरूद्ध रेड नोटिस जारी गर्ने आधार पर्याप्त नभएको भन्दै फिर्ता गरिदियो। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चलाइयो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानून अनुसार अनुसन्धान भइरहेको हो भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउवा दम्पत्ति विरूद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शंकास्पद सम्पत्ति विवरण, 24 भदौमा घरमा भेटिएका जलेका नोटको फोरेन्सिक रिपोर्ट लगायत विवरण उल्लेख गरेर विभागकै अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाफ आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए। इन्टरपोलले नोटिस जारी नगरिदिँदा उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको तत्कालको प्रयासमा ब्रेक लागेको छ। यससँगै करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउवालाई तत्कालै पक्राउ गर्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याएको भनी आलोचना समेत भएको छ। त्यस्तै कतिपय कानूनविदले पहिलेकै निष्कर्षमा पुगेर मुद्दा अघि बढ़ाउन खोजिएको त होइन भनी शंका पनि व्यक्त गरेका छन्। साथै सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि आवश्यक पर्ने पूर्व अवस्थाबाट नेपालका अनुसन्धानकारी निकायले भन्दा इन्टरपोलले गर्ने व्याख्या फरक छ कि भन्ने समेत प्रश्न उठेको छ। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मी अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउँछन्। इन्टरपोलले देउवा दम्पति विरूद्ध नोटिस जारी गर्न अस्वीकार गरेको सन्दर्भलाई विभागको प्रक्रियागत त्रुटिसँगै जोडेर हेर्नुपर्ने उनको बुझाइ छ। उनी भन्छन् यस्तो किन भयो भन्ने जवाफ अनुसन्धान गर्ने निकायले दिनुपर्छ। सम्पत्ति शुद्धिकरण निवारण ऐनले गैर कानूनी काम गरी कमाएको सम्पत्तिलाई वैध देखाउन त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कामलाई सम्पत्ति शुद्धिकरण भनी परिभाषित गरेको छ। सार्वजनिक

0: मा बसेका पदाधिकारी तथा कर्मचारीले गैर कानूनी सम्पत्ति आर्जन गरेमा त्यसको अनुसन्धान र अभियोजन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्छ। तर सार्वजनिक पद धारण नगरेका व्यक्तिको स्रोत नखुलेको सम्पत्तिको हकमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने गरी कानूनी व्यवस्था गरिएको थियो। तर 30 चैत्र 2080 सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गरेर सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पनि अख्तियार लगायत अन्य अनुसन्धानकारी निकायले अनुसन्धान गर्न पाउने बाटो खोलिएको छ। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने कुनै पनि कसुर सम्बद्ध कसुर हुन सक्ने र ती कसुरको प्रकृति हेरेर अनुसन्धान र अभियोजन गर्ने निकाय फरक फरक हुने कारणले यस्तो व्यवस्था गरिएको थियो। उदाहरणका लागि वन तथा निकुञ्ज सम्बन्धी कसुर वन वा निकुञ्ज कार्यालयले वा राजस्व हिनामिना सम्बन्धी विषय राजस्व अनुसन्धान विभागले वा भ्रष्टाचार मुद्दामा अख्तियारले अनुसन्धान र अभियोजन गर्छ। त्यसैकारण ती अपराधबाट कमाएको सम्पत्ति शुद्धिकरण भएको खण्डमा ती निकायले नै सम्पत्ति शुद्धिकरणको पनि अनुसन्धान गर्ने गरी कानून संशोधन गरिएको हो। सामान्यत सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको अनुसन्धानमा प्रमाण जुटाउनका लागि पक्राउ गर्न आवश्यक नरहेको कानूनविदहरू बताउँछन्। नायब महान्यायाधिवक्ता रेग्मी व्यक्ति भाग्ने जोखिम भएमा वा प्रमाण लोप गर्न सक्ने अवस्था भएमा पक्राउ गर्न सकिने भए पनि सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउमा हतारो देखाउनुको कुनै अर्थ नहुने बताउँछन्। उनका अनुसार यो कसुर रातारात र आजको भोलि हुने खालको होइन र त्यसै कारण आफ्नो सुविधाका लागि अनुसन्धानकारी निकायले पक्राउ सम्बन्धी कानूनी व्यवस्थालाई दुरूपयोग गर्न हुँदैन। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 दफा 19 गमा अनुसन्धानका क्रममा विशेष अनुसन्धान विधि अवलम्बन गरिने उल्लेख छ, जस अन्तर्गत सुराकी परिचालन गुप्त अनुसन्धान कार्यवाही टेलिफोन वा संचार माध्यमका विवरण प्राप्त गर्ने थप प्रमाण तथा सूचना हासिल गर्ने उद्देश्यले तत्काल पक्राउ नगर्ने तथा कम्प्युटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच जस्ता विधि अनुसन्धानमा अवलम्बन गर्नुपर्ने उल्लेख छ। तर विभागले पछिल्ला दिनमा मानिस पक्राउ गर्ने अनि मात्र प्रमाण जुटाउनतिर लाग्ने गरेको आरोप छ। अधिवक्ता सुभाष आचार्य विगतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानलाई व्यक्ति तह लगाउने अस्त्रका रूपमा प्रयोग गरिएका कारण अनुसन्धान परिणाममुखी र प्रभावकारी बन्न नसकेको बताउँछन्। पछिल्लो पटक देउबा विरूद्ध रेड नोटिसको प्रक्रिया स्वाभाविकै भएको बताउने आचार्यले पक्राउ गरेरै मात्र मुद्दा अनुसन्धान गर्छु भन्नु चाहिँ गलत भएको बताए। अर्कातर्फ विभागलाई शासन सत्तामा बस्नेहरूले शक्ति आर्जनको स्रोत र माध्यम बनाएको पनि उनको तर्क छ। तर पछिल्ला दिनमा देखिएका पक्राउ र पक्राउ प्रयासलाई भने उनले सकारात्मक रूपमा लिनुपर्ने बताए। यस्तो अपराधमा अनुसन्धान गर्दा पहिले प्रमाण संकलन र त्यसपछि मात्रै पक्राउ गर्ने विधि अपनाउनु पर्नेमा मान्छे पक्रने अनि प्रमाण जुटाउन खोज्ने प्रविधि अनुसन्धानकारी निकायहरूले सुधार्नुपर्ने उनको तर्क छ। सार्वजनिक पदमा बसेका व्यक्तिका हकमा अख्तियारबाट अनुसन्धान हुनुपर्ने भन्दै उनले भने, तर विगतमा त्यसो भएन, त्यसैले पछिल्लो घटनाक्रममा नेताहरूमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अग्रसर बनेको बुझेको छु। 30 चैत्र 2080 सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन संशोधनसँगै विभागमा परेको उजुरीमा उसले आफैले सिधै अनुसन्धान गर्न पाउँदैन। हाल नेता तथा व्यापारीहरूमाथि अनुसन्धान गरिरहेका एक अनुसन्धान अधिकारी पनि 2 वर्ष अघि संशोधन भएको कानूनले त्यसपछिका उजुरीमा अनुसन्धान गरी अभियोजनमा लैजा अधिकार विभागसँग नरहेको बताउँछन्। देउबा दम्पतिको हकमा विभागले पक्राउका लागि लेखेर पठाउनेदेखि फरार सूचीमा राख्नेसम्मका प्रक्रियामा आफै संलग्न भएको छ। यसले प्रक्रियागत त्रुटि मात्रै नभएर सम्बद्ध कसुरको अनुसन्धान गर्ने निकायको क्षेत्राधिकारलाई समेत बेवास्ता गरेको देखिएको वरिष्ठ अधिवक्ता खम्ब बहादुर खातीले बताए। सरकारले हालै सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनलाई अध्यादेश मार्फत संशोधन वित्तीय अपराधलाई विभाग आफैले सम्बद्ध कसुर मानेर अनुसन्धान गर्न सक्ने अधिकार दिलाएको छ। विभागलाई यस्तो अधिकार हुने गरी कानून संशोधन गरिएको विषय पनि देउबा दम्पत्ति विरूद्ध इन्टरपोललाई रेड नोटिसका लागि पठाइएको दोस्रो पत्रमा उल्लेख गरिएको प्रहरीले बताएको छ। विभागका निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धान बारे आफू जानकार नरहेको बताए। उनले भने अनुसन्धान टुंगिएपछि मात्रै हामीले केही भन्न मिल्छ, त्यसअघि यसबारे हामीलाई पनि जानकारी हुँदैन। प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले विभागबाट अनुसन्धान भइरहेको बताउँदै पत्राचार गर्ने काममा मात्र प्रहरी संलग्न रहेको बताए। संविधानविद विपिन अधिकारी सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा भइरहेका अनुसन्धान कार्यकारी अधिकारीको सीधा नियन्त्रण र अनुकूलतामा हुने गरेकाले यो विषयमा संसदमा व्यापक छलफल गर्नुपर्ने बताउँछन्। विभाग व्यवस्थापन यताको डेढ़ दशकमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 121 स्थान मुद्दा अदालत पुगेका छन्। त्यस्तै सम्बद्ध कसुरको अनुसन्धान तत्तत्त निकायलाई दिएपछि अख्तियारले 6 र प्रहरी मार्फत 21 मुद्दा दायर भएका छन्। राजस्व अनुसन्धान र वन कार्यालयबाट पनि केही मुद्दा अदालत पुगेका छन्। तर सम्पत्ति शुद्धिकरण कसुरमा मागदावी अनुसार फैसला भने भएका छैनन्। अख्तियार जस्तो छुट्टै संवैधानिक निकाय नभएको बरू अर्थ मन्त्रालय मातहत रहेकाले सरकारले चाहेमा जुनसुकै बेला आरोपित विरूद्ध शुद्धिकरणको डण्डा चलाउने बाटो खोलिदिएको भन्दै कानूनविदहरूले चिन्ता जनाएका छन्। आरोही कामिरिता शेर्पाले फेरि नयाँ कीर्तिमान कायम गर्नुभएको छ। 32 पटक सगरमाथाको आरोहण गरेर शेर्पाले विश्वमै सबैभन्दा धेरै पटकको कीर्तिमानी बनाउनु भएको हो। कामिरिताले आज बिहान 10:12 विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। सन् 1994 मे 13 पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा 8,000 मिटर अग्ला शिखरमा सबैभन्दा बढ़ी आरोहण गरेको कीर्तिमान छ। यसैबीच नेपाली पर्वतारोही लाग्पा शेर्पाले 11 पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा चढ़ने महिला आरोहीको ऐतिहासिक कीर्तिमान कायम गरेकी छन्। लाग्पा आज बिहान करिब 9:30 जाँदा विश्वको सर्वोच्च शिखरमा पुगेकी हुन्।
1: बिना विकल्प अव्यवस्थित बसोबासीलाई नहटाउन माग गर्दै विभिन्न जिल्लाका सुकुम्बासीहरूले बुटौलमा प्रदर्शन गरेका छन्। बुटौलबाटै राष्ट्रिय संघर्ष समितिहरूको मोर्चा गठन गर्ने उनीहरूको तयारी छ। प्रदर्शनमा रूपन्देही, नवलप्रासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया सहित 20 जिल्लाबाट प्रतिनिधि सहभागी भएको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताउनुभयो। सरकारले विकल्प बिना गरीब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घर टहरामा डोजर चलाएर हटाउने लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको संघर्ष संयोजक पौडेलले बताउनुभयो। उहाँका अनुसार भोलि बुटवलबाटै राष्ट्रिय मोर्चा घोषणा गरिँदैछ। विकल्प बिना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासीले गएको वैशाख 24 पनि बुटवलमा प्रदर्शन गरेका थिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: Butter le bu

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: छुटको अवसर 2083 वैशाख 7 गते देखि 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। सरसरु लाग हुनेछ।
2: Hello, noodle lovers. Here's a cover. I am Devil's Hot Chicken Noodles. Hot bhanne bittikai mukhbata pani aayo, haina? Like it. Nepalko hottest, delicious taste ko lagi tayar ho bhane. Aunuhos, ma tapaiko najikaiko pasal maasu. Devil's Hot Chicken Noodles.
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि बझाङ स्थित साईपाल हिमाल लगायत सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। साईपाल बेस क्याम्पमा पुग्ने पर्यटकको चहल पहल बढ़ेसँगै होमस्टे तथा स्थानीय उत्पादनको बिक्री समेत वृद्धि भएको छ। बझाङ सहकर्मी बसन्त प्रताप सिंहले तयार पारेको एक रिपोर्ट।
4: बैतडीको सुर्नैया गाउँपालिकाका हरिश अवस्थी एभरेस्ट बैंकको साईपाल शाखामा काम गर्छन्। घुमफिरमा रूचि राख्ने उनलाई साईपाल बेस क्याम्प पुग्ने ठूलो रहर थियो। करिब दुई वर्षदेखि साईपालकै धलनमा रहेको बैंकमा कार्यरत भए पनि उनको यो धोको पूरा भएको थिएन। यहाँ पोस्टिङ भएको दिन नै सबैभन्दा पहिला साईपाल बेस क्याम्प पुग्ने सोचेको थिए। अवस्थीले भने दैनिक कामको चटारो हप्ताको एक दिन मात्र विदा मिल्ने हुँदा मौका मिलेको थिएन। यसपाला दुई दिन विदा मिल्ने बित्तिकै बेस क्याम्प पुगेर आए। वैशाख साता मजदूर दिवससँगै लगत्तै परेको शनिबार र आइतबार गरी तीन दिन विदाको मौका छोपेर साईपाल बेस क्याम्प पुगेका उनले साईपालको सुन्दरताले आफू लट्ठ परेको बताए। गत चैत 23 गतेबाट लागू हुने गरी सरकारले दुई दिने सार्वजनिक विदा दिने निर्णय गरेसँगै अवस्थी जस्तै घुमफिरमा रमाउन चाहने कर्मचारीहरू विदाको समयको सदुपयोग गर्दै विभिन्न ठाउँमा घुम्न निस्किने गरेका छन्। घुम्नेहरू बढेसँगै साईपाल लगायत सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा चहल पहल देखिन थालेको छ। प्राय जसो सुनसान रहने बझाङको साईपाल हिमाल आधार शिविरमा नयाँ वर्ष यता आन्तरिक पर्यटकको आवागमन पनि बढ़न थालेको छ। बझाङ मात्र नभएर सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरा लगायतका जिल्लाबाट साईपालको सुन्दरतामा रमाउन पुग्ने कर्मचारीको संख्या बढ़ेको छ। अन्नपूर्ण र अभि बेस क्याम्प पहिले पुगेको भए पनि साईपाल पुग्ने चाहना पूरा भएको थिएन। गत साता साईपाल बेस क्याम्प पुगेर फर्किएका स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुंवरले भने दुई दिने विदाले साईपाल पुग्ने सपना पनि पूरा भयो। उनले आँखै अगाडि चारैतिर सेतामे हिमाल देखिने साईपाल क्षेत्र आफूले घुमेका अन्य हिमालका बेस क्याम्प भन्दा निकै सुन्दर र आकर्षक पाएको बताए। तीन दिन सार्वजनिक विदा भएका कारण दुई दिन अरू विदा लिएर पाँच दिनमा साईपालको यात्रा पूरा गरेर धनगढ़ी पुगेका उनले तराईका जिल्लामा गर्मी बढ़िरहेको बेला चिसो मौसममा रमाउनका लागि साईपाल उपयुक्त गन्तव्य हुन सक्ने बताए। सात जनाको उनको टोलीमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र कैलालीका निर्देशक जनकराज ढुंगाना, स्वास्थ्य कार्यालय बझाङका प्रमुख ललित धामी, स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर साउद र विश्व स्वास्थ्य संगठनका अरूण जोशी, स्वास्थ्य कार्यालय कैलालीका सूर्य विष्ट र स्वास्थ्य कार्यालय बझाङका पारस खण्डका पनि साईपाल पुगेका थिए। दैनिक जसो एकै प्रकृतिको काम गर्नुपर्दा दिक्क भएको आफूले साईपाल घुमेर फर्किएपछि ऊर्जा थपिएको महसुस गरेको उक्त टोलीका सदस्य स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत पारस खड्काले बताए। लगातारको हिँडाइले थकित भएका थियौं। साईपालको काखमा पुगेपछि सबै थकान बिर्सियौं। उनले भने त्यहाँबाट फर्किएपछि ऊर्जा थपिएको महसुस भएको छ। उनले साईपालमा आफूले पाएको शान्ति र दृश्यलाई शब्दमा वर्णन गर्न नसकिने बताए। छोटो समयमा पुगेर फर्किन सकिने भएकाले विदाको समय सदुपयोग गर्न कर्मचारीहरूलाई साईपाल उपयुक्त गन्तव्य हुन सक्ने उनको भनाई छ। सहज तथा सुरक्षित पदयात्राका लागि पदमार्गको स्तरोन्नति गर्नुपर्ने, होमस्टेलाई थप सुविधायुक्त बनाउनका साथै गाइड र भरियालाई तालिम दिएर पर्यटक मैत्री व्यवहार सिकाउन सके साइपाल आधार क्षेत्र धेरैका लागि पदयात्राको आकर्षणको केन्द्र बन्न सक्ने उनले बताए। गत वैशाख महिनामा मात्रै 500 भन्दा बढ़ी साइपाल बेस क्याम्प पुगेका छन्। तीमध्ये 130 जना विभिन्न कार्यालयका कर्मचारी रहेको साइपाल बेस क्याम्पको प्रवेश बिन्दु धलनमा साइपाल प्रवेश गर्नेहरूको रेकर्ड राख्न खटिएका साइपाल गाउँपालिकाका कर्मचारी मिलन धामीले बताए। यति धेरै कर्मचारी साइपाल घुम्न आउन थालेको पहिलो पटक हो। चार वर्षदेखि साइपाल प्रवेश गर्नेहरूको रेकर्ड राख्ने काममा खटिएका उनले भने, यसभन्दा अगाडि दशैं तिहारको बेला मात्रै फाटफुट्ट कर्मचारी आउँथे, यो वर्ष त दैनिक जसो 4-5 जना आएकै हुन्छन्। उनले सुदूरपश्चिमका सबै जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीहरू साइपाल घुम्न आएको भए पनि बढ़ी जसो बझाङमै काम गर्नेहरू रहेको बताए। साइपाल घुम्ने आन्तरिक पर्यटकको संख्या बढेसँगै गाउँपालिकामा रहेका होमस्टेहरूमा पनि चहल पहल बढ़ेको छ। वैशाख लागेदेखि एक दिन पनि खाली भएको छैन, दिनमा 10-15 जना पुगेकै हुन्छन्। साइपाल गाउँपालिकाको धलौनमा होमस्टे सञ्चालन गरिरहेकी रुद्मा बोहराले भनिन्, कुनै दिन त घरमा बस्नका लागि ठाउँ नभएर अन्तै पठाउनु पर्छ। साइपाल बेस क्याम्प जाने बाटोमा पर्ने सबै 10 होमस्टे पाहुनाले भरिभराउ हुने गरेको संचालकहरू बताउँछन्। सरकारले 2 दिन सार्वजनिक विदा दिन गरेको निर्णयले साइपाल जस्ता गन्तव्य र आन्तरिक पर्यटन प्रबन्धनमा सहयोग पुगेको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए। साइपाल पुग्नेहरू यहाँका फोटो भिडियो सामाजिक सञ्जालमा हाल्छन्, कसै कसैले त यात्रा अनुभूति पनि लेख्छन्। उनले भने, यो सबै देखेर अरू पनि साइपाल आउने गरेका छन्। नयाँ वर्षदेखि यसरी आउनेहरूमा कर्मचारी बढ़ी छन्। साइपाल पदयात्रामा आउनेहरूले कोसेली स्वरूप स्थानीय उत्पादन किनेर लैजाने भएकाले घिउ, मह, उन र निगालोका सामान तथा कृषि उत्पादनको बिक्री समेत बढ़िरहेको उनले बताए। यसले स्थानीयलाई घरमै बसेर आर्थिक उपार्जन गर्न सघाएको छ। साइपाल जस्तै बझाङबाट खप्तड, सुरमा सरोवर लगायत पर्यटकीय गन्तव्यमा समेत चहल पहल बढ़ेको चैनपुरका होटल व्यवसायी बताउँछन्। बझाङ सदरमुकाम चैनपुर स्थित एक होटलका संचालक रमेश कुमार भन्छन्, दिनै पिच्छे घुम्न हिँडेका र घुमेर फर्केका 15-20 जना आएकै हुन्छन्। हप्तामा 2 दिन विदा हुन थालेपछि घुम्नेहरू पनि बढ़ेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयको बझाङ जिल्ला वस्तुगत विवरण अनुसार समुद्री सतहबाट 915 मिटरदेखि 7031 मिटरको उचाइमा पर्ने साइपाल हिमालसम्म फैलिएको बझाङमा खप्तड, सुरमा, आर्य हिमाल, नाम्पा हिमाल, उरै भन्ज्याङ, जेठी बौरानी, राक्षे हिमाल, राईढुङ्गी भन्ज्याङ, तपोवन, बड्डी जियावन, कैलाश गुफा, केदारलेख जस्ता पर्यटकीय स्थल छन्। बसन्त प्रताप सिंह, बझाङ।
5: सुक्खा क्षेत्रमा सूचीकृत 5 थरको हिलिहाङ गाउँपालिकाका नागरिकलाई पानी खुवाउन अघि बढ़ाइएको वृहत तमो र लिफ्टिङ खानेपानी आयोजना लथालिङ्ग छ। निर्माण व्यवसायीले काम सकेर उपभोक्ता समितिलाई जिम्मा दिए पनि समितिका तर्फबाट गर्नुपर्ने काम आधा पनि पूरा नहुँदा 4 वडाका नागरिकले पानीका लागि घण्टौ धाउनुपर्ने अवस्था छ। 1562 घर परिवारलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले 2078 वैशाख 11 गते सम्झौता गरी अगाडि बढ़ेको आयोजना किन लथालिङ्ग भयो त? थप विवरण सहित 5 थर सहकर्मी लक्ष्मी गौतमको रिपोर्ट।
6: पछाड़ मछाड़ गर्दै उपभोक्ता समितिका विभिन्न पदमा आसीन पदाधिकारीहरूको हेल्थ क्रियाका कारण यस क्षेत्रका उपभोक्ताको पानी पिउने सपना अधुरै रहेको हो।
7: सुक्खा क्षेत्रमा पर्ने हिलिहाङ गाउँपालिका वडा नम्बर 1, 2, 3 र 4 उपभोक्तालाई पानी पिलाउन शुरू गरिएको तमोर वृहत लिफ्टिङ खानेपानी आयोजनाको लागत 24,62,3,976 रूपियाँ थियो। यो आयोजना अघि बढेपछि तमोर नदी मुहानदेखि सब स्टेशन हुँदै ट्याङ्कीसम्म 2081 असार 1 गते नै पानी अन्तिम स्टेशनमा झरिसकेको थियो। त्यही बेलादेखि जडान भएका उपभोक्ताका घरधुरीमा पनि पानी आउन थालिसकेको थियो। गत मंगिर 1 गते परीक्षणकाल पूरा भयो। निर्माण व्यवसायी कम्पनीका संचालक र प्रतिनिधि आयोजना उपभोक्ता समितिलाई जिम्मा लगाएर विदा भए। उनीहरू विदा भएपछि न त उपभोक्ताका धारामा पानी खस्यो, न बाँकी रहेका घरमा धारा जडानको काम नै अघि बढ़्यो। आयोजना अहिले लथालिङ्ग अवस्थामा छ। संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग निर्माण व्यवसायी र उपभोक्ता समिति बीच भएको सम्झौतामा यो आयोजना सम्पन्न गर्न सरकारको 90% र उपभोक्ता समितिका तर्फबाट 10% लागत साझेदारी हुने उल्लेख छ। उपभोक्ताले बेहोर्ने 10% मध्ये पनि 9% श्रमदान र 1% रकम जम्मा गर्नुपर्ने शर्त थियो। आयोजनाका कुल लाभग्राही 1562 घरधुरी छन्। ती मध्ये करिब 300 घरमा मात्रै धारा जडानको काम सकिएको छ। 1200 भन्दा धेरै घरमा जडानको काम शुरू नै भएको छैन। पद लिने बेलामा तछाड मछाड गर्दै दलीय भाग बण्डाका आधारमा गठित उपभोक्ता समितिका पदाधिकारीको निष्क्रियताले जडान भइसकेका धारामा समेत पानी नआएको गुनासो उपभोक्ताको छ।
8: हिजोका ती संरचनाहरू जति पनि खाने पानीका ती छैनन्। अब पानी त बोकेर खाने पानीको यो ठाउँ भने धेरै ठुलो जड्की लागेको ठाउँ समस्या छ।
9: यहाँदेखि हामीले नाम्लो बोकेर घुम्ती सिङ्गापुर मुनिसम्म हामीले गइरहेछौँ।
7: समितिले उपभोक्तालाई श्रमदानमा जुटाउन र पैसा उठाउन अनिच्छा देखाएकै कारण काम अघि बढ्नै नसकेको उपभोक्ताको गुनासो छ। यद्यपि समितिका पदाधिकारीहरू भने तमोर नदीदेखि लिफ्ट सिस्टमबाट पानी ल्याउँदा उठ्ने महसुल धेरै हुने र उपभोक्ताबाट थोरै मात्र शुल्क उठ्ने भएकाले भार फेक्न नसकेर जडान भइसकेका धारामा पनि पानी दिन नसकिएको दावी गर्छन्।
10: हामीबाट जति पैसा जम्मा हुनुपर्ने हो त्यो जम्मा हुन सकेन। यसलाई पालिकाबाट वा स्थानीय सरकार मार्फत केही सहयोग नभएसम्म यो उपभोक्ता समितिले मात्रै सञ्चालन गर्न नसकिने अवस्था देखिएकोले
7: उपभोक्ता र जनप्रतिनिधि भने समितिका पदाधिकारीको तर्कसँग सहमत छैनन्।
11: उपभोक्ताले तर्फबाट कसरी बुझ्नुहुन्छ? मेन लाइन कम्पनीको तर्फबाट हो। शाखा लाइनहरू चाहिँ हाउस कनेक्सनको कामहरू उपभोक्ताकै काम हो र शाखा सञ्चालन धेरै उपभोक्ताले गरिसक्नु हुँदैन। सपोर्टिङ गर्नुपर्छ भन्ने उद्देश्यले नीति कार्यक्रममा त्यसलाई स्पष्ट लेखेको छ।
12: अब अहिले पानी आउँदैन, 3 महिना भयो, दुःख छ रे बाबु। विनोदको त यो काठको हड्डी थियो होला, अब हड्डी थियो भनेर डाक्टरले औषधि दिन्छ कि के गर्नु छोडले 10 जाग्रा बोक्यो हिजो अस्ति।
6: पानी बोक्ता बोक्ता काँध पिल्सिएका यस क्षेत्रका उपभोक्ताको एउटै आवाज छ। पदाधिकारी ज्यूहरू, कि तपाईँहरूको जिम्मेवारी खुरुखुरु पूरा गर्नु पर्यो कि त मैदान खाली गरिदिनु पर्यो।
7: रेडियो कान्तिपुरका लागि लक्ष्मी गौतम, फिदिम 5 थर।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860964000
15: र 9819326775।
16: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
17: रेड बुल बब्बाल एनर्जी।
3: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
18: आर्थिक समाचारको साथमा
16: गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेसमेन्टमा न्युट्रिसन
3: गोर्खाको लार्के सड़क खण्ड अन्तर्गत धार्से गाउँपालिकाको नौनी खोलाको मोटर लेभल पुलको निर्माण सम्पन्न भएको छ। 2079-80 निर्माण शुरू भएको पुल दुईपटकमा थप्पछि मात्र निर्माण भएको हो। पुल निर्माण पूरा भएसँगै सवारी साधन चल्न शुरू भएको पूर्वाधार विकास कार्यालय गोर्खाका इन्जिनियर मोहन श्रेष्ठले बताउनुभयो।
19: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
20: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz
21: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: सागर आयो सबको मन सुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 02956222201 र 97449922520
2: भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि
2: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 026522033 026523619 र 98520161600
4: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना नेपाल नेत्र ज्योतिषम पेशरत्मा आँखा तथा कान उपचार केन्द्र खादबरी सङ्घ सभाको आयोजना तथा झापा मेची आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यैनित 2083 साल जेठ 7 गते सङ्घ सभाको खादबरीमा मेची आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ मिति यैनित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 सङ्खुवा सभा नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ जानकारीका लागि सम्पर्क नम्बर 98520601177 98520601177 नेपाल नेत्र ज्योतिषम पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी सङ्खुवा सभा
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार 2083 साल वैशाख 5 गते शनिबार 2083 साल वैशाख 19 गते शनिबार 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेदेखि स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन 0295572067 मोबाइल 97655680 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खादारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गति आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसुता विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425705740 र 98007001555। यहाँ डिएफएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: जबसम्म तिमी छौ अनि म छु,
4: अनि म नभएको भए के हुन्थ्यो नि?
5: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला, नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला,
3: नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।
4: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संख्या सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
1: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर,

आपदापा चार अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सुनखुवा सभा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खास गरेको भानुचोक नजिकै रहेको सेतु सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकर सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 97629916 94 खासगरी नगरपालिका 1 भानुचोक शङ्ख।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: जानकारी पठाइदिनुहरूलाई अनुरोध पनि गर्न चाहन्छु।
2: इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा, चौथो संस्करणको नेपाल सुपर लीग भदौबाट हुने।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै

0: सङ्घको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त, यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास हो नि। कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन, कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन, र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्ड भन्दा माथि त्यो हुँदैन।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ। राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा वहाँले न्यायपालिका आफ्नो माताहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो।
2: अब त राज्यका तीनवटा अङ्गहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका बीचको सन्तुलन नै खलबल्याइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ। भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढंगले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने, आन्दोलन गर्नुपर्ने आवश्यकता छ, र त्यो आन्दोलनको आधार अब हामीले जब जबको सैद्धान्तिक मार्गदर्शनमा शिक्षा लिन सक्नुपर्दछ भन्ने कुरा म तपाईँको बीच राख्दछु।
1: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाईको दम्बमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ। सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँको टिप्पणी छ। सुर्खेत पुग्नुभएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सरकारका क्रियाकलापहरू लोकतान्त्रिक नभएको टिप्पणी गर्नुभयो। भन्सारमा 100 रूपियाँसम्मका सामानमा समेत कर लगाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले नागरिकको आधारभूत अधिकारलाई केन्द्रमा राख्दै महत्वपूर्ण अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद भुयाल र टेकप्रसाद ढुंगनाको संयुक्त इजलासले जेठ 1 गते दिएको आदेशमा भन्सार कार्यान्वयनका क्रममा सर्वसाधारणमाथि अनावश्यक कडाई नगर्न सरकारलाई निर्देशन दिएको हो। अदालतले विशेष गरी औषधिजन्य सामग्री, अत्यावश्यक वस्तु, सामाजिक संस्कार मा प्रयोग हुने न्यूनतम सामग्री तथा व्यक्तिगत प्रयोजनका सामानमा अवरोध नगर्न स्पष्ट आदेश दिएको हो। आदेशमा नेपालको संविधान धारा 16 अनुसार प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार जिम्मेवार रहने उल्लेख गरिएको छ। यो वर्ष सुन तथा सुनका गहना आयात करिब

0: जस्तै भयो भन्ने बुझिन्छ, विभिन्न देशको त्यस्तै छन्, अनि केही देशहरूले सुनलाई अब एकदमै होल्ड गरेका छन्।
1: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब चार दिनको अभियान अन्तर्गत वड़ा नम्बर 11 स्थित क्रिकेट मैदान आसपासका संरचना हटाइएको हो। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार अधिकांश बसोबासीले आफ्ना झ्याल ढोका लगायतका सामग्री आफै उठाएर लगेका थिए भने बाँकी रहेका घर टहरा नगरपालिकाले डोजर मार्फत हटाएको हो।

0: आर्थिक मापनको लागि मात्रै प्रयोग गरिने भएको कारणले गर्दा सबै व्यापार व्यवसाय उद्योगी संघ संस्था एनजिओ आइएनजिओ यी सबैजनासँग चाहिँ हामी हार्दिक अपिल गर्न चाहन्छौँ कि यसमा सबैजना सहभागी भइदिनुहोस्, स्वतः स्फूर्त तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्, कोही गोडकहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनको लागि अनुरोध पनि गर्न चाहन्छु।
1: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वाङ्गका दुई बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्रान्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्र यशोदा ब्रान्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। ताजा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
2: सर्लाहीमा मौरी पालनबाट किसान पलायन हुँदै
3: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा।
4: यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्ट सँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन्दै छ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाहीमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाहीमा 2 दशक अघिसम्म 300 को हारिमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
10: मलाई गुलियो साथै मनपर्ने, अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोरै थोरै मह देखियो हुनाले अब यो मौरी पाल्दा चाहिँ मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाब त्यसमा लाग्यो।
11: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको वहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
10: पहिला जति हुन्थ्यो मौरी उत्पादन, मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ, त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी माझमा मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर, अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गऱ्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन है, अस्ति भर्खर आज नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्ने हेप्न हेपाई प्रवृत्ति पनि हुन्छ।
11: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो

0: इत्यादिको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
1: मौरीले तोरी खाइदियो, तोरीको फूलको रस चुसेर हाम्रो तोरी नाश भयो, तिम्रो दाना भयो भने कोही तेल कमायो भन्छ, कसैले बिसारी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी के बिचौलियाहरू भन्नु, मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात, मह पनि अब चोही मह होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुल्यो भयो भइहाल्यो उनीहरूलाई।
0: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
2: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौँ, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तहका हामी विवादमा परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी सरलाई राम्रो छ।
0: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
3: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा, यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
0: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढ़ी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
4: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले केही नै कार्यक्रम मौरीमै आउन सकिरहेको, त्यति एकजनाले आउँदा निवेदन हाल्छ, पोसाल मैले त्यति देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
0: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ, तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
5: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।
6: शैलेन्द्र गिरी, सिद्धिशरण नगरपालिका 12। यो बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन, यसो कसरी चाहिँ यो क्षतिपूर्ति पाइन्छ पाइँदैन, नपाए हामीले के खानु, जम्मै खाइसक्यो मकै बाली जति, एउटा के जम्मै बाँडेर अब त घर घरमा पस्न लागो हजुर। यसको क्षतिपूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन।
7: तपाईको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत हरिन्द्र कटुवाल।
8: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जङ्गली जनावरहरूबाट भएको क्षति एकिन भएपछि त्यो क्षतिको आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो। र उहाँले नगरपालिकामा आएर सम्बन्धित वडामा वडा कार्यालयमा पनि उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपूर्तिका लागि के गर्ने भनेर। सिआइएन मार्फत चाहिँ उहाँले यो जानकारी पाउनुभयो र नगरपालिकामा आउनुभयो भने उहाँलाई खेतीपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्ध गर्छौँ।
9: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्ने गाउँपालिका 2। म एक्सकाभेटर चालक हो, अपरेटर, अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिन्यू गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जानुपर्छ कि अन्य ठाउँबाट हुन्छ यसको चाहिँ जानकारीको लागि।
7: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव
10: मा आफू बसिरहेको घर भत्कियो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
5: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौं। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएको 15 दिन बढ़ी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
10: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गर्नुपर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यका मात्र होइन उपत्यका बाहिर पनि भयो र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात हतियार सहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर त्यो बालबालिकालाई थाहा नहुन सक्छ। बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिका थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्कियो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका अब अहिले त उपत्यकाको केही ठाउँको मात्रै देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्दर्शन जस्तो मलाई लाग्दैन, सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्दर्शन जस्तो लाग्दैन, हाम्रो बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौँ भन्नुभएको छ, उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौँ। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्रै गर्नु पर्यो, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि तिनीहरूबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ, त्यो गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको बालबालिकाले राम्रोसँग बस्न खाना नपाएको चाहिँ खानाहरू पर्याप्त नभएको कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भनेर उहाँहरूले राति खानुपर्ने होला अनि बालबालिकालाई पनि राति उठेर खुवाउनु पर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेण्डर बनाएर खाना खुवाउनु भएको छ, तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो, दोस्रो कुरो मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो, विगतकालले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी भूमिलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो। यसले चाहिँ सबभन्दा पटक नकारात्मक छाप पनि पर्यो भन्ने मलाई
15: लाग्छ। अहिले बाल बालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
10: केही होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक संघ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन। राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेका छ र हामीले सामाजिक के अरे सञ्जालहरूमा प्राप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाएछौँ भने चाहिँ जे व्यवस्था भएको छ त्यो प्राप्त छैन। त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि, र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ, त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्। हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई, अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सडक बालबालिका मुक्त भनिरहेको छौँ, ती बालबालिकाहरू सडकमा आउन सक्छन्, बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुन सक्छ, यसले बाल विवाहसँग जोडिएको छ। अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमा त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ, र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ, तर त्यो पहल कदमी प्राप्त छैन। सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन, अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो, त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन। त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ। सरकारले बाल मैत्री स्थानीय शासन, पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैङ्गिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सडक बाल बालिका मुक्त समाजको विषयमा चाहिँ अलिक धेरै लगानी गर्नु पर्यो। अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेको छौँ, तर पर्याप्त शिक्षकहरू हुनुहुन्न। त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गर्न सकेको स्थिति छैन।
14: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
16: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। कोवलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घरटहरा हटाएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8,00,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। र चौथो संस्करणको नेपाल सुपर लीग फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02956222201 र 97499225200।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेव सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 02959906667 र 98422266।
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण।

0: हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला

0: हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख सभा 95.5 मेगाहर्ज।

0: नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843347262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852286646।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौँ विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम।

0: Basic Python र Basic C Language सरकारी निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी विद्यार्थी शिक्षक कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त आजै भर्ना लिनुहोस् आफ्नो भविष्य डिजिटल बनाउनुहोस् सम्पर्क 029561606 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस् सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाल न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, गणक पौडेली, 9852558344 र 029562048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सम्कुवा सभा।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो बा?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलनमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि,
2: होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि

0: चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नेकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 140

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

0: यी मानिसहरूले उपचार केन्द्र र आइसोलेशनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन् जसले रोग अझै फैलिने खतरा बढ़ाएको छ।
1: गुण्डु संवादपछि विद्या भण्डारीको कमब्याक शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। अध्यक्ष ओलीसँग सम्बन्ध सुध्रिएको संकेत भण्डारीले आइतबारको अभिव्यक्तिमा दिनुभएको छ। उहाँ पार्टीभित्र उठिराखेको नेतृत्व र पार्टी आन्दोलन पुनर्गठनको विषयमा प्रवेश नै गर्नु भएन। उहाँले वैचारिक पुनर्जागरणको खाँचो मात्रै महसुस गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा आन्तरिक एकता गरी जनविश्वास जोगाउनु पर्ने उल्लेख गर्दै भन्नुभयो, अब पार्टीले पुनर्जनविश्वासलाई अझ सुदृढ़ बनाउन जनमुखी कार्यशैली आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा लाने बताउनुभयो। उहाँले त्यस्तै मदन भण्डारीको 33 स्मृति दिवसमा एमाले भण्डारीलाई प्रमुख अतिथिको रूपमा बोलाएको हो। 2079 फागुन 28 राष्ट्रपतिको कार्यकाल सकेपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पुरानो पार्टी एमालेमा आफ्नो सदस्यता नवीकरण गराउनु भएको थियो। तर पार्टीको नेतृत्व खोसिने जोखिम बढ़ेपछि अध्यक्ष ओलीले साउन 6 भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गर्नुभएको थियो, जसले गर्दा भण्डारी 2082 मंगिर 27 देखि पुष 3 भएको 11 महाधिवेशनमा सहभागी हुन पाउनु भएन। यसपछि उहाँकै समर्थनमा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलले बनाएर ओलीलाई अध्यक्ष पदमा टक्कर दिए पनि सफल हुन सक्नु भएन। गत वर्ष साउनमा सदस्यता पेण्डिङमा राखेपछि ओली र भण्डारी बीच विवाद बढ़ेको थियो। वैशाख 28 गुण्डुमा भण्डारी र ओली बीचको संवादपछि एमाले औपचारिक रूपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो।
0: सगरमाथामा नयाँ कीर्तिमान गोर्खापत्र खबर लेख्छ। नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुईवटा ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्व विख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस अनुभव र समर्पण मार्फत पुनः विश्व स्वयमु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाक्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो। विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो। आज कायम भएका दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ। आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतलाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैंगिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोही भन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पुगेको छ। दुवैजना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले संख्यात्मक रूपमा पुरूषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ़दै गएको महिलाको उत्साहजनक सहभागिता सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाई लिएको बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथाको 32 पटक सफल आरोहण गरेका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिँदै आरोहीहरूको यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ बढ़ी विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाएको बताउनु भएको छ।
1: अब कम्पनी रजिष्ट्रारबाटै प्यान शीर्षकमा आर्थिक अभियानले खबर छापेको छ। लामो समयको प्रयासपछि कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागको प्रणालीबीच डेटा इन्टिग्रेशन भएको छ। यसअघि अब नयाँ कम्पनी दर्ता गर्ने लगानीकर्ताले कम्पनी दर्ता भएकै समयमा स्थायी लेखा नम्बर प्यान समेत प्राप्त गर्ने भएका छन्। यसअघि कम्पनी दर्ता गर्दा प्यान नम्बर रिजर्भ मात्र हुन्थ्यो, त्यसलाई सक्रिय बनाउन व्यवसायीले पुनः आन्तरिक राजस्व कार्यालय थाउनुपर्ने बाध्यता थियो। अब भने विद्युतीय प्रणाली मार्फत आपसी रूपमा डेटा आबद्ध गरिएसँगै कम्पनी दर्ता हुनासाथ स्थायी